0: हेलिकप्टरबाट नेपाली सेना स्थलमार्गबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा सुरुङभित्र सेनाको नेतृत्वमा विदेशी विज्ञ टोलीले उद्धार गर्दैछन्। भदौ 10 गते बिहान 37 बजे आएको भोटेकोसी बाढीबाट तीन जिल्लाका 15 पालिका प्रभावित छन्। नुवाकोट र रसुवामा भोटेकोसी र त्रिशुली नदी वरिपरिका बस्ती तथा पूर्वधार बाढीले अति प्रभावित भएका छन्। भारत चीन र दक्षिण कोरियाका विज्ञ टोलीहरूले समेत उद्धारलाई निरन्तरता दिएका छन्। हेलिकप्टरबाट नेपाली सेना स्थलमार्गबाट नेपाल प्रहरी र शस्त्र प्रहरी तथा सुरुङभित्र सेनाको नेतृत्वमा विदेशी विज्ञ टोलीले उद्धार कार्य गर्दै आएका छन्। आयोजना स्थलमा अझै जीवित व्यक्ति रहने सम्भावना भएकाले खोजी कार्यलाई तीव्र बनाइएको छ। सुरुङभित्र जीवनको खोजी शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
1: नदी वा खोलाहरू जीवित सम्पदा भएको व्याख्या सर्वोच्च अदालतले गरेको छ। मानव सरहको जीवितको रूपमा व्याख्या गर्दै सर्वोच्चले खोला र नदी आफ्नो प्राकृतिक बहाव क्षेत्रमा स्वतन्त्र रूपमा बग्न पाउने मौलिक अधिकार राख्ने महत्वपूर्ण फैसला गरेको हो। सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गत साउन 13 गते गरेको फैसलामा खोलाको बहाव क्षेत्र वा चौडाईलाई कसैले पनि संकुचित गर्न नपाउने र यसको प्राकृतिक रूपमै संरक्षण हुनुपर्ने व्याख्या गरिएको छ। खोला र नदीहरू जीवित सम्पदा भएको सर्वोच्चको व्याख्या शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको छ।
0: नेपाली काँग्रेसभित्र चर्किँदै गएको आन्तरिक विवादबीच शीर्ष नेताहरूबीच प्रत्यक्ष सम्वाद शुरू भएपछि पार्टीभित्र सहमतिको वातावरण बन्न सक्ने संकेत देखिएको छ। सभापति गगन कुमार थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भएको वान टू वान भेटवार्तापछि लामो समयदेखि नेतृत्व वैधानिकता र 15 महाधिवेशनको प्रक्रियालाई लिएर विवादित देखिएको काँग्रेसभित्र सम्वादको नयाँ प्रयास अघि बढेको हो। एकातर्फ सभापति थापा नेतृत्वको संस्थापनपछि पूर्व निर्धारित कार्यतालिका अनुसार आगामी असोज 16 19 गतेसम्म महाधिवेशन सम्पन्न गर्ने तयारीमा छ भने अर्कोतर्फ पूर्व सभापति शेरबहादुर देवान निकट पछिले विशेष महाधिवेशनबाट बनेको वर्तमान कार्य समितिको वैधानिकतामाथि प्रश्न उठाउँदै समानान्तर संगठनात्मक गतिविधि अघि बढाइरहेको छ। दुई पक्षले आफ्नो राजनीतिक तथा संगठनात्मक तयारी तीव्र बनाइरहेका बेला गगन पूर्णबहादुर भेटलाई भने काँग्रेसभित्र सम्भावित सहमतिको प्रारम्भिक आधारका रूपमा हेरिएको छ। थापासँगको भेटमा खड्काले 15 महाधिवेशनको प्रक्रियामा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्य अध्यावधिक नभएको आधारमा कसैलाई महाधिवेशनमा सहभागी हुनबाट वञ्चित गर्न नहुने धारणा समेत राखेका छन्। काँग्रेसमा संवादको ढोका खुल्यो, महाधिवेशन अघि सहमतिको सूत्र खोजिँदै शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छ।
1: सामाजिक सञ्जालमा बाढी पीड़ित विरूद्ध घृणा फैलाउने विरूद्ध सरकार निर्मम बन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि नेपाल प्रहरीको साइबर ब्यूरोले 10 टीम बनाएर अनुसन्धान अघि बढ़ाएको छ। पीड़ितका तर्फबाट कुनै उजुरी नपरे पनि पीड़ितमाथि असंवेदनशील कमेन्ट गर्नेहरूको सूची बनाइरहेको ब्यूरोले जनाएको छ। 10 भदौको भोडेकोसी बाढीमा सम्पर्कविहीन व्यक्ति खोजीको आग्रह गर्दै परिवारजनले सामाजिक सञ्जालमा राखेका सामग्रीमा घृणास्पद प्रतिक्रिया आइरहेपछि विभिन्न व्यक्तिले सामाजिक सञ्जालबाट यसप्रति सरकार र सुरक्षा निकायको ध्यान आकर्षण गराइरहेका थिए। असंवेदनशील कमेन्ट गर्नेहरूलाई कानूनी कार्यवाही गर्नुपर्ने र सरकारको नेतृत्व पनि बोल्नुपर्ने उनीहरूको माग थियो। प्रधानमन्त्री शाहले शनिबार फेसबुकमा स्टाटस लेख्दै त्यस्ता प्रतिक्रिया दिनेहरूमाथि कार्यवाही गर्ने चेतावनी दिएका थिए। सञ्जालमा घृणा फैलाउनेलाई खोज्दै सरकार शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।

0: हरेक घरको खुशी घर घरमा एलजी एलजी लाइफ्स गुड
1: यो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब भित्री पृष्ठका खबर। बाढी प्रभावितको उद्धार र राहत कार्य जारी रहँदा बाढीबाट जोगिएका विद्यार्थीलाई मानसिक समस्या बढ्ने जोखिम देखिएको छ। यस्ता समस्याबाट जोगाउन तत्काल उनीहरूलाई विशेष परामर्श दिनुपर्ने विज्ञको सुझाव छ। बाढीमा परेर आफन्त तथा सहकर्मी गुमाएकामा यस्तो समस्याको जोखिम बढी देखिन सक्ने मनोविदको बुझाइ रहेको छ।
4: रसुवाको भुटेको सीमा आएको बाढी पछि त्रिशुली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवहरूको व्यवस्थापन डीएनए नमूना संकलन र पहिचान गर्ने काम भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म चितवनमा 362 शव फेला परेका छन्।
3: गुटेकोशी खुलामा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका अर्को शव फेला नपर्दा पशुपति क्षेत्रमा मात्रै 1500 भन्दा बढी कुश बनाएर दाह संस्कार गरिएको छ। जल प्रलयले निम्ति आएको मानवीय क्षतिको पीड़ा आर्यघाटमा स्पष्ट देखिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार बाढीपछि केही दिनसम्म आर्यघाटमा अत्याधिक चाप देखिएको थियो।
4: सड़क विभागले धादिङको कृष्णवीरमा पुनः बल्झिएको पहिरोको समस्या समाधानका लागि दीर्घकालीन योजना अघि सारेको छ। विभागका महानिर्देशक डाक्टर विजय जैसीले आइतबार स्थलगत अनुगमनका क्रममा संचारकर्मीसँग कुरा गर्दै कृष्णवीरको भौगर्भिक अवस्था र भावी योजनाबारे जानकारी दिएका हुन्।
3: वर्षायामसँगै सड़कमा खसेको पहिरो र निरन्तरको अवरोधका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिकाका किसानले आफ्नो कृषि उपज बजारसम्म पुर्याउन ज्यानकै जोखिम मोल्नु परेको छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णवीर क्षेत्रमा खसेको पहिरो र सड़कमा थुप्रिएको लेदो तथा ढुङ्गा छिचोल्दै किसानहरू दैनिक जसो तरकारीका भारी बोकेर बजारतर्फ जाने गरेका छन्।
4: भोटेकोशी बाढीले रसुवा नुवाकोट धादिङ र गोर्खाका 55 खानेपानी आयोजनामा ठूलो क्षति पुगेको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीका कारण हालसम्म 6,40,00,000 रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।
3: सिन्धुलीका नदी किनारमा रहेका दर्जनौ बस्ती बाढी र नदी किटानको उच्च जोखिममा छन्। बीपी राजमार्ग तथा मध्यपाडी लोकमार्ग आसपासका नदी किनारमा सड़क घर तथा व्यापारिक संरचना विस्तार हुँदै गए तापनि सम्भावित विपदबाट हुने क्षति न्यूनीकरणका लागि पर्याप्त पूर्व तयारी हुन नसक्दा तल्लो तटीय क्षेत्र सधैँ जोखिममा पर्ने गरेको छ।
4: विद्यालय तहका पढाइसँगै विद्यार्थीलाई अनुशासित जिम्मेवार र असल नागरिकका रूपमा विकास गर्ने उद्देश्यले पूर्वी नेपालका विद्यालयमा राष्ट्रिय सेवा दल एनसीसी तालिम सञ्चालन हुँदै आएको छ। नेपाली सेनाले राष्ट्रिय सेवा दल मार्फत कक्षा 8-12 विद्यार्थीलाई जुनियर र सिनियर डिभिजन अन्तर्गत तालिम दिँदै आएको हो।

0: एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो, खुशी को कनेक्शन।
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल ऑफर।
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: ₹2 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौँ। त्रिशुली शाखा सम्पर्क 98-513-17-966, गजुरी शाखा सम्पर्क 98-513-18-367, धुन्चे शाखा सम्पर्क 98-513-17-866, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 16-60-01-11-11-0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: अब विदेशका खबर। चार वर्षभन्दा लामो समयदेखि जारी युक्रेन युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच महत्वपूर्ण वार्ता भएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुसरनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग ठोस योजनाहरूबारे वार्ता समेत गरेका छन्।
8: अब खेल र खेलाडीका खबर। नेपाल एसिसी प्रिमियर कप क्रिकेटमा लगातार तेस्रो विजय हात पार्दै सेमी फाइनलमा पुगेको छ। मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले आइतबार साउदी अरेबियालाई 5 विकेटले पराजित गर्यो।
7: अब विचार तथा विश्लेषण। क्षति न्यूनीकरणका आगामी रणनीति शीर्षकमा बादल पोखरेल, श्वेता बानिया र आकाश आचार्यको विचार कान्तिपुर दैनिकमा छापिएको छ। भदौ 10 को घटनाले स्पष्ट पाठ दिएको छ। हिमाली जोखिम बढ्दैछ, त्यसैले हाम्रो विज्ञान, पूर्व संरचना, संचार, राहत र पुननिर्माणको अभ्यास पनि बदलिनुपर्छ। हामीले हरेक पहिरो वा बाढी रोक्न नसकौंला, तर क्षति घटाउन सक्छौ। जोखिम बुझ्न, समुदायसँग अभ्यास गर्न, सही सूचना समयमै पुर्याउन, सीमापार सहकार्य बलियो बनाउन र राहत तथा पुनर्स्थापनामा अदृश्य मानिसलाई पनि केन्द्रमा राख्न सक्छौं।
8: हस्त, अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेमबम।

0: FM 101.9
1: 50 वर्षभन्दा बढी टिकाउ हुने HDPE पोलिथिन पाइप
2: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने HDPE पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
3: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-830 र 598-834।
4: विजय टाइमचे विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
5: अहिले बिहानको 6 बज्यो।

0: सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 22 गते सोमबार सेप्टेम्बर 7 तारिक सन् 2026 नेपाल सम्बत 1146 भदौ कृष्ण पक्षको एकादशी तिथि निजामती सेवा दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बालिका तथा किशोरी हिंसाको जोखिममा नेपाल चीन सीमामा 10 अर्ब भन्दा बढीको क्षति। छाड पर्व लक्षित सामान बगेपछि व्यवसायी चिन्तित।
1: काङ्ग्रेसमा क्रियाशील सदस्यता अध्यावधिक नगरेकाले पनि 15 महाधिवेशनमा भाग लिन पाउने। भोटेकोशी बाढी प्रभावितका लागि नेकपाको 24 बुद्धि प्रस्ताव पारित। प्रधानमन्त्रीद्वारा सुरक्षाकर्मीको तलब भत्ताको व्यवस्थापनमा ध्यान दिने प्रतिबद्धता।
0: पछिको पुनर्निर्माणमा पर्याप्त ध्यान दिन विज्ञहरूको सुझाव। जोखिमयुक्त बस्ती सार्न अध्ययन समिति गठन। कोरला नाका चलायमान बनाउन भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप।
1: हर्मुज जलमार्गको सुरक्षाका विषयमा इरानद्वारा टर्की र साउदीसँग छलफल। जलमार्ग प्रवेश गर्न खोज्ने अमेरिकी पानी जहाजमाथि आक्रमण। गाजाबाट पालिस्तानी हटाउन गरिएको प्रस्तावपछि शान्ति खलबलिने चिन्ता।
0: र नेपाल एसएससी प्रिमियर कपको सेमी फाइनलमा नेपाल ए क्रिकेट टोली अन्तिम खेलमा पनि पराजित। भीएलमा आज दुई खेल हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा सुरुमा बाढी प्रभावित नागरिकको स्थानान्तरणका लागि बस्ती सार्न अध्ययन समिति गठन गरिएको प्रसंग।
1: भदौ 10 गते रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी पीडितका लागि पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारले समिति बनाएको छ। सरकारले बाढीपछि विस्थापित र जोखिममा परेका बस्तीलाई स्थानान्तरणका लागि आवश्यक जग्गा खोज्न नापी विभागका महानिर्देशक प्रकाश जोशीको नेतृत्वमा 13 सदस्यीय समिति बनाएको हो। समितिमा मन्त्रालयको संघीय मामिला महाशाखाका उपसचिव दीपक ढकाल, पूर्वाधार विकास मन्त्रालयका उपसचिव, भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक र नापी विभागमा कार्यरत उपसचिव र सम्बन्धित जिल्लाबाट पनि प्रतिनिधिहरू सदस्य रहनुहुनेछ। जिल्लाबाट हुने सदस्यतामा सम्बन्धित जिल्ला विकास समितिमा कार्यरत जिल्ला सम्बन्धी अधिकारी, जिल्ला प्रशासन कार्यालयमा कार्यरत जिल्ला समन्वय अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी, नायब उपरीक्षक, सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत, सशस्त्र प्रहरी नायब उपरीक्षक र सम्बन्धित जिल्लाको भूमि प्रशासन कार्यालय तथा नापी कार्यालयका प्रमुखहरू पनि समितिमा सदस्य रहनुहुने भएको छ। समितिले सबैभन्दा पहिले बाढी प्रभावित र जोखिममा रहेकाको तथ्याङ्क कति हो भन्ने टुङ्गो लगाउनेछ। त्यसपछि बाढीमा घरबार विहीन भएकाहरूको अन्यत्र घर जग्गा भए नभएको जानकारी लिएपछि रसुवा, नुवाकोट र धादिङका नापी तथा भूमि कार्यालयको समन्वयमा स्थानीय तह मार्फत जग्गा खोजी हुनेछ। समितिले जिल्लामा नापी भूमि कार्यालयसँगै स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्ने समेत बताएको छ।
0: आज राष्ट्र शोकमा छ। भदौ 10 गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले गुमेका ती जीवनको सम्झना, आफन्त गुमाएका परिवारको पीडा र अझै फर्किने आशामा बाटो कुरिरहेका हजारौं आँखाको प्रतीक्षामा देश शोकमग्न छ। भोटेकोशीको बाढीले छोडेका पीडा तत्काल मेटिने छैन। हजारौं परिवार अझै आफन्तको खोजीमा छन्। सयौं परिवार घरबार विहीन छन् र ध्वस्त संरचनाले सामान्य जनजीवन फर्काउन समय लाग्ने देखिएको छ। राष्ट्रिय शोकमा आजको दिन मृतक प्रति सम्मान व्यक्त गर्ने मात्र नभई बेपत्ताको खोजीलाई तीव्र बनाउने, विस्थापितलाई सुरक्षित घर फर्काउने र विपदले भत्काएको जीवन पुनर्निर्माण गर्ने राष्ट्रिय संकल्पको दिन समेत हो। यही विनाशकारी घटनाको 13 दिनमा सरकारले आज राष्ट्रिय शोक मनाउँदैछ। मृतक प्रति सम्मान र शोक सन्तप्त परिवार प्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय यसअघि नै गरिसकेको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले राष्ट्रिय शोकमा नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने बताउनु भयो। भोटेकोशी बाढीले दिएको घाउ यति गहिरो छ कि आज पनि कयौं परिवार आफन्तको शव पर्खिरहेका छन्। कतै बेपत्ता आफन्त जीवितै फर्किने आशामा खोजीको प्रतीक्षा गरिरहेका छन्। कतै घरवास गुमाएका परिवार अस्थायी आश्रम दिन बिताइरहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म 13,359 जनाको उद्धार गरिएको छ, तर करिब 4,196 जना अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजीका लागि राज्यको सबै शक्ति परिचालन गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले पत्रकार सम्मेलन मार्फत बताउनु भयो।
3: माथिल्लो त्रिशुली एकको अडिट 3 आईआर तथा थर्मल ड्रोन मार्फत खोज गर्दा जीवित संकेत नदेखिएपछि चिनिया टोली फर्किएको छ। खोज तथा उद्धारमा विभिन्न कार्य भइरहेका छन्। त्यसमा नेपाली सेनाको ग्राउन्ड फोर्सेसबाट खोज तथा उद्धार कार्य भइरहेको छ। हरेक ठाउँमा पुग्ने गरी नेपाली सेनाको पेट्रोल टिम खोज तथा उद्धार गर्ने गरी परिचालित भएको छ। सशस्त्र प्रहरी बल नेपालको तालिम प्राप्त कुकुर सहितको केनाइल टोली खोज तथा उद्धारमा खटिएको छ। नेपाल प्रहरीको केनाइल टोलीले खोज तथा उद्धारको कार्य जारी राखेको छ। पर्यटक प्रहरीले उद्धार भएर आएका तथा बेपत्ता विदेशी पर्यटकहरूका आफन्तहरूलाई सहजीकरणका लागि खटिएको छ। प्रभावित क्षेत्रको दैनिकलाई सहज बनाउन अत्यावश्यक सेवाहरूलाई पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ।
1: यसैबीच भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा मात्रै खर्बौं रुपियाँको भौतिक क्षति पुर्याएको छ। यो क्षेत्रको पुननिर्माणका लागि करिब 4 रुपियाँ आवश्यक पर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको द्रुप्त क्षति तथा आवश्यक मूल्याङ्कनले प्रारम्भिक अनुमान गरेको छ। यति ठूलो परिमाणको पुननिर्माणका लागि सरकारसँग बलियो स्रोत नहुँदा स्रोत जुटाउन ठूलो चुनौती देखिने भएको छ। भदौ 21 गतेसम्ममा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न सङ्घ संस्था, निजी व्यक्ति तथा व्यवसायहरूले दिएको सहयोगबाट 10,04,00,000,000 रुपियाँ जम्मा भएको छ। कोषमा जम्मा भएको यो रकमले सरकारलाई केही सडक पुल निर्माण गर्न सहयोग पुगे पनि पुननिर्माणका लागि स्रोत जुटाउन भने ठूलो चुनौती देखिएको छ। बाढीले खर्बौंको क्षति भएको हुँदा सरकारले यो व्यवस्थापन र पुननिर्माणका लागि अन्तर्राष्ट्रिय दाता सम्मेलन गरी स्रोत जुटाउन सक्ने पूर्व अर्थमन्त्री वर्षमान पुनको भनाइ छ। उहाँले मुलुकमा आइपरेको प्राकृतिक विपदको सामना गर्न र दीर्घकालीन पुननिर्माणका लागि स्रोत जुटाउन सरकारले तत्काल अन्तर्राष्ट्रिय दाता सम्मेलन आयोजना गर्नुपर्ने बताउनु भएको हो। यता पुननिर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत सुशील ग्याउलीले भने पूर्व तयारी गरेर मात्रै पुननिर्माणमा जानुपर्ने बताउनु भएको छ।
4: एभिडेन्सहरूलाई चाहिँ प्रमाणित गर्ने कुराको लागि पनि र त्यसपछि रिसेटलमेन्टको प्लानिङ गर्ने कुराको निम्ति पनि रिभर बेसिनको ओभरअल प्लानिङ गर्ने कुराको लागि पनि चाहे त्यो हाइड्रो पावरको डिजाइन गर्ने र त्योसँग रिलेटेड कामको निम्ति पनि एउटा चाहिँ महत्त्वपूर्ण केस चाहिँ यो हुनसक्छ र त्यसलाई मोडलको हिसाबले डेभलपमेन्ट गर्ने खालको कुरामा जान जरुरी छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रसेवक सुरक्षाकर्मीहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै अहिलेको सङ्कटको बेला लाखौं मानिसले सुरक्षित महसुस गर्न पाएको बताउनु भएको छ। सुरक्षाकर्मीहरूलाई धन्यवाद दिँदै उहाँले कार्यक्षेत्रमा खटिने तपाईँहरू प्रत्येक सुरक्षाकर्मीको योगदानको उच्च कदर गरिने पनि छ भनेर उहाँले भन्नुभएको छ। हिजो सामाजिक सञ्जाल मार्फत एउटा सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले सङ्कट व्यवस्थापनका लागि सुरक्षाकर्मीसँगै खटिरहनुभएका देश तथा विदेशका अन्य विज्ञलाई पनि विशेष धन्यवाद दिनुभएको छ। अहिलेको विपदमा सुरक्षाकर्मीहरूले कयौं उदाहरणीय काम गर्नुभएको उल्लेख गर्दै उहाँले नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र अरू संयुक्त प्रयासमा प्रभावित क्षेत्रहरूबाट अहिलेसम्म 13,391 मानिसलाई उद्धार गरिएको पनि जानकारी दिनुभएको छ। राज्यका 3 सुरक्षा निकायका 20,000 भन्दा बढी सुरक्षाकर्मी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा निरन्तर सक्रिय छन्। भारत, चीन र दक्षिण कोरियाका विशेष उद्धार टोली पनि बाढी प्रभावित क्षेत्रमा छन्। नुवाकोटको देवीघाट बजारको तादी नदीमा बेलीब्रिज जडान गरिँदैछ। हिम बाढी प्रभावित रसुवाको गाउँबस्तीमा ड्रोन उपकरण मार्फत खाद्यान्न ढुवानी सुरु गरिएको छ। बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजा विरुद्धको खोप र औषधि पनि पठाएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले वीरेन्द्र सैनिक अस्पताल छाउनी गई जलविद्युत आयोजनाका घाइते कर्मचारी र उनीहरूका परिवारसँग पनि भेट गरी स्वास्थ्य स्थितिको बारेमा जानकारी लिनुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्र मन्त्री छो ह्युन बीच पनि भोटेकोशी हिमबाडीको विपदमा सहकार्य बढाउने बारेमा पनि समझदारी बनेको छ। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भोटेकोशी हिमबाडी पीडित बाढी पछि विपदमा खटिएका सुरक्षा कर्मीहरूको सेवा सुविधा र तलब सुविधामा कुनै पनि कन्जुस्याई नगरिने पनि आश्वासन उहाँले दिनुभएको छ। यसैबीच हाल मनसुनी वायुको प्रभाव छ देशभर। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। देशभर साधारणतया बादल लागेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम खालको पानी परिरहेको छ। आज देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम खालको पानी पर्ने तथा हिउँ पर्ने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहितको मध्यम खालको पानी पर्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
1: सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढीको विपदपछि बाल बालिका र किशोरी हिंसाको चिन्ता।
5: बच्चाहरू परिवारबाट सेपरेट हुनासाथ अर्को चाहिँ जोखिममा पर्छन्। फेरि त्यो परिवारबाट सेपरेट हुँदाखेरिको कसरी म्यानेज गर्ने र ट्राफिकिङमा पो पर्छन् कि त।
0: काङ्ग्रेसमा क्रियाशील सदस्यता अध्यावधिक नगरेकाले पनि 15 महाधिवेशनमा भाग लिन पाउने, भोटेकोशी बाढीमा 150 राष्ट्र सेवक अझै सम्पर्कविहीन लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
6: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
7: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
6: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
7: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ।
8: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ। चाउचाउ र जङ्क फुड भन्दा पोषिलो खानेकुरा बाँडौँ।
6: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सिआइएन।
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।

0: एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भोटेकोसी बारीमा हराए 150 राष्ट्र सेवक, 82 सेना प्रहरी पनि सम्पर्कविहीन शीर्षकमा खबर प्रकाशित छ। यसलाई सुभाष भट्टले लेख्नु भएको छ। भोटेकोसी बारीमा सुरक्षाकर्मी, निजामती कर्मचारी, जनप्रतिनिधि र शिक्षक सहित करिब 150 राष्ट्र सेवक सम्पर्कविहीन भएका छन्। नेपाली सेनाका 45, नेपाल प्रहरीका 25 र सशस्त्रका 12 जना हराइरहेका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायसँग समन्वय गरेर कर्मचारीतर्फ हराइरहेकाहरूको विवरण तयार गरेको हो। बाढी प्रभावित क्षेत्रमा झाडापखाला देखियो, हैजा फैलिने जोखिम शीर्षकमा खबर प्रकाशित छ। होल्डिङ सेन्टरमा झाडापखाला देखिएपछि स्वास्थ्य मन्त्रालयले हैजा विरुद्धको 21,000 खोप र 1,000 भन्दा बढी प्याकेट जीवनजल पठाएको छ। रसुवाका जंगल र नदी किनारमा सेना सशस्त्रको गस्ती शीर्षकको पनि खबर छ भने जलविद्युत आयोजनाका सुरुङहरूमा उद्धार अपरेशन। आइतबार त्रिशुली ए मा 2 र रसुवा भोटेकोसीमा 1 सब भेटिए शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै काङ्ग्रेसमा संस्थापन लचक देउबा समूह 98 शीर्षकको खबर पनि प्रकाशित छ। वडा अधिवेशन सार्ने र पुससम्म सदस्यता नवीकरण गरेकाले महाधिवेशनमा भाग लिन पाउने निर्णय गर्दै संस्थापन र महाधिवेशन रोक्नुपर्ने देउबा पक्षको माग रहेको छ। तर यता नेपाली काङ्ग्रेसले पनि आफ्नो 15 महाधिवेशनको तयारी र मुलुकको समसामयिक विषयमा महत्त्वपूर्ण अरू निर्णय सार्वजनिक गरेको छ। हिजो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले क्रियाशील सदस्यता नवीकरण गरेका तर अध्यावधिक हुन बाँकी रहेका सदस्यहरूलाई पनि आगामी महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको हो। त्यस्तै भित्रपृष्ठमा जोखिमयुक्त स्थानको बसोबास सार्न कानून बनाउँदै सरकार शीर्षकको खबर पनि प्रकाशित छ। भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक भएको छ।
2: नागरिक दैनिकमा अन्तिम संस्कारमा पनि सकस, एउटै कोठामा दुई परिवार शीर्षकमा खबर छापिएको छ भने अर्को खबर ग्यासको अझै अभाव, रातभरि लाममा शीर्षकमा छापिएको छ। बाढी पहिरोपछि काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव झन् चर्किएको छ। सामान्य अवस्थामा आफूले ल्याउने डिपोमा नाम लेखाएको आधा महिना पुग्दा समेत ग्यास पाउने आश नभएपछि अहिले काठमाडौँ उपत्यकाका उपभोक्ता एक सिलिन्डर ग्यास लिन उद्योग तथा सरकारले तोकेको बिक्री केन्द्रमा रातभर लाइन लाग्नुपर्ने बाध्यतामा छन्। उद्धारमा दैनिक 20 वटासम्म हेलिकप्टर शीर्षकमा रमेश धमलाले लेख्नु भएको खबर छापिएको छ। 10 गतेदेखि परिचालित नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरले 21 गतेसम्म 13,000 भन्दा बढीको उद्धार गरिसकेका छन्। पुनर्निर्माणमा 9 खर्ब शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर पनि नागरिक दैनिकमा छ। कान्तिपुर दैनिकमा शेयर बजारमा बाढीको धक्का कहिलेसम्म शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको छ। सूचीकृत 111 जलविद्युत कम्पनीमध्ये 1 दर्जन आयोजना मात्रै प्रभावित भए पनि शेयर बजारमा जलविद्युत, निर्जीवन बिमा र अन्य उपसमूहमा नै असर देखिएको छ। सञ्जालमा घृणा फैलाउनेलाई खोज्दै सरकार शीर्षकमा जयसिंह महरा र आरती पौडेलले लेख्नु भएको छ। बाढी पीडित विरुद्ध जथाभावी कमेन्ट गर्ने विरुद्ध सरकार निर्मम बन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि नेपाल प्रहरीको साइबर ब्युरोले 10 जनाको टिम बनाएर अनुसन्धान थालिसकेको छ। बाढीमा बेपत्ताको विवरण जुटाइरहेका निरज शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छ भने अर्को खबर भित्रीपन्नामा प्रभावित विदुरका 15 खानेपानी स्रोतमा भेटिए हानिकारक जीवाणु शीर्षकमा अर्जुन पौडेलले लेख्नु भएको छ। शेखरलाई महाधिवेशन गर्ने संयन्त्रको नेतृत्व मान्न गगन तयार शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको खबर रहेको छ। अर्को खबर भोटेकोसी बाढीका कारण जन्मै सुनसान बने पर्यटकीय गन्तव्य शीर्षकमा छापिएको छ भने नुवाकोट रसुवा जोड्ने सडक अहिलेसम्म सञ्चालनमा आउला शीर्षकमा विमल खतिवडाले लेख्नु भएको छ। ढुङ्गे बजारबाट 7 किलोमिटर सडक खुलेको छ। बेत्रावतीसम्म पुर्याउने र बेली ब्रिज हालेर रसुवा जोड्ने तयारी सरोकारवाला निकायले गरेका छन्। बाढीले बगायो 1,806 हेक्टर कृषियोग्य जमिन शीर्षकमा प्रकृति दाहालले लेख्नु भएको खबर पनि छापिएको छ। त्यसै गरी आर्थिक कारोबार दैनिकमा बाटोमै रोकियो रसुवाको अर्थतन्त्र शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। चीनसँग बाँकी नेपाललाई जोड्ने रसुवाको भदौ दसको बाढीसँगै उत्पादन व्यापार पर्यटन वित्तीय सेवा र लगानी जोड्ने सबै पूर्वाधार गुमाएको खबरमा उल्लेख गरिएको छ। विकल्पमा सुरुङ र त्रिशुली पारी सडक तत्काल यातायात सुचारूका लागि काम तीव्र शीर्षकमा खबर छ। पृथ्वी राजमार्गमा पर्ने धादिङको कृष्णभीर पहिरो नियन्त्रण गरेर यातायात सुचारू गर्न सरकारले दीर्घकालीन समाधानको योजना अगाडि सारेको छ। गोर्खापत्र दैनिकमा छापिएको खबर रहेको छ। सुरुङभित्र जीवनको खोजी शीर्षकमा यो खबर ईश्वर चन्द्र झाले लेख्नु भएको हो। भित्रीपन्नामा तरल अक्सिजन आयातले उद्योग मारमा शीर्षकमा नवराज कटेलले विराटनगरबाट लेख्नु भएको छ। राहत सामग्री नै म्याद गुज्रेका असल विवरण अभ्यास पालना गर्न निर्देशन शीर्षकमा खबर छापिएको छ। तीन दिनमा 87,000 ग्यास सिलिन्डर भित्रिएको बारेमा पनि खबरमा उल्लेख छ। आरोहणको मुखमा मनास्लुको पर्यटन प्रभावित बारेमा मिनराज भण्डारीले लेख्नु भएको खबर छ। उत्तरी गोर्खाको चुमनुब्री गाउँपालिका चार नामरुङ स्थित बुढी गण्डकी र थोराङ खोलामा गएको बाढीका कारण मनास्लुको पर्यटन प्रभावित भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार मनास्लु संरक्षण क्षेत्र अन्तर्गत पर्ने बुढी गण्डकी र थेराङ खोलामा हिजो बिहान गएको बाढीले दुईवटा पुल र मुख्य पदमार्गमा क्षति पुगेपछि मनास्लुको पर्यटन प्रभावित भएको हो।
3: साझा खबरमा अब विदेशका खबर। इरानले हर्मुज जलमार्गको सुरक्षा सुनिश्चित गर्न भइरहेका पछिल्ला कूटनीतिक प्रयासहरूबारे टर्की र साउदीसँग छलफल गरेको छ। टर्कीका विदेश मन्त्रीले समकक्षीसँग छलफल गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। तिनी विदेश मन्त्रीहरूले पश्चिम एसिया क्षेत्रमा स्थिरता प्रवर्धन गर्न र संयुक्त राज्य अमेरिकाको आक्रमण कार्यलाई रोक्नका लागि हर्मुज जलमार्गमा उत्पन्न असुरक्षालाई सम्बोधन गर्न भइरहेका कूटनीतिक प्रयासबारेमा छलफल भएको बताइएको हो। यता इरानले हर्मुज प्रवेश गर्न खोजिरहेको अमेरिकी पानी जहाजमाथि आक्रमण गरेको दावी गरेको छ। अमेरिका र इरान बीच पुनः सैन्य तनाव बढिरहेका बेलामा इरानले यस्तो दावी गरेको हो। इरानका अनुसार अमेरिकी जहाज हर्मुज प्रवेश गर्न खोजेपछि त्यसलाई लक्षित गरी आक्रमण गरिएको थियो। तर इरानको उक्त दावीलाई भने अमेरिकाले तत्काल पुष्टि गरेको छैन। र गाजापट्टीबाट पालिस्तानीहरूलाई हटाउने इजरायली सरकारका मन्त्रीहरूको व्यक्त गरेका योजनाहरूबारे त्यस क्षेत्रका विभिन्न 8 इस्लामिक र अरब मुलुकहरूले निन्दा गरेका छन्। उनीहरूले यो योजनाहरूले अमेरिकाको समर्थन प्राप्त शान्ति प्रक्रियालाई जोखिममा पार्ने समेत बताएका छन्। इजरायली रक्षा मन्त्रीले इजरायलले गाजाबाट पालिस्तानीलाई हटाउने योजना बनाएको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। पछिल्लो वर्षमा गाजाबाट 2,50,000 पालिस्तानीलाई हटाउने र त्यसपछिका 6 वर्षमा बाँकी करिब 20,00,000 बासिन्दालाई हटाउने लक्ष्य राखिएको समेत अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका हुन्।
2: साझा खबरमा अब खेल खबर। लगातार तेस्रो जित निकाल्दै नेपाल एसिसी प्रिमियर कपको सेमी फाइनलमा प्रवेश गरेको छ। हिजो भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल एक खेल अगाडि नै सेमी फाइनलमा प्रवेश गरेको हो। साउदीले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेटको क्षतिमा भेटायो। नेपालका लागि कुलशन झाले अभिजित 44 तथा रोहित पौडेलले अभिजित 24 रन बनाउनुभयो। त्यसअघि ईशान पाण्डेले 40 तथा देव खनालले 39 रन बनाउनुभयो। आसिफ शेखले 20 र अर्जुन कुमारले 15 रन बनाउनुभयो। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले भने टुरको अन्तिम खेलमा पनि हार बिहोर्नु परेको छ। हिजो भएको न्युजिल्यान्ड एसँगको एक दिवसीय खेलमा नेपाल 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 212 रनको लक्ष्य न्युजिल्यान्डले 1 बल बाँकी छँदा 8 विकेटको क्षतिमा पूरा गर्यो। कर्णाली शिवराजले नेपाल भलिबल लिग एनभिएलमा लगातार दोस्रो जित हात पारेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा भएको दोस्रो खेलमा कर्णालीले खप्तट फाल्कन्स सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै जित यात्रा कायम राखेको हो। पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले काठमाडौँ रेड्सलाई सोझो सेटमा हराउँदै पहिलो जित हात पारेको छ। लिगमा आज मधेस वारियर्स र अन्नपूर्ण स्पाइकर किङ्स तथा सगरमाथा स्म्यासर्स र कर्णाली शिवराज बीच खेल हुनेछ।
3: विपदमा बालबालिकाको सुरक्षाका लागि अभिभावक र सरकारवालाको भूमिका, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: मौसम का कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
3: जुनसुकै बेला तपाईको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइभीआर नम्बर 0152568646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
2: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
4: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई
5: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ। त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
6: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने, के घाँटी त्यसै टाइट हुने होइन, अनि पानी खायो एकैछिनपछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
5: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
6: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
5: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
6: मैले रेडियोहरू सुन्दा पनि वैदिकले एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
5: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
6: कैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गएकी त्यो मैले पुरा पाएँ।
5: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
6: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
5: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
6: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गरे, 8-9 लाख खर्च गरे, काठमाडौँ आएर खर्च गरे। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
5: त्यसपछि अनलाइनबाटै परामर्श लिए चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
6: त्यसर्सँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
5: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
6: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
5: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555 50934।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभरेकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबरमा माया कणेलको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। नारायणी सामुदायिक वनको वार्षिक योजना तर्जुमा गोष्ठी। मौलाकाली सामुदायिक वन उपभोक्ता समूहको 24 वार्षिक साधारण सभा सम्पन्न। आजदेखि नारायणगढ मुगलिन सडक आंशिक बन्द हुने। हैजा विरुद्ध 21,000 डोज खोप रसुवा पठाइयो। उद्धार कार्यलाई प्रभावकारी बनाउन आग्रह। र बाढीमा परि 1,341 सब फेला। 4,044 जना अझै बेपत्ता। एसिसी प्रिमियर कपमा साउदी अरबलाई हराउँदै नेपालको लगातार तेस्रो जित।
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन।
2: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
1: जाउँ न त जाउँ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
6: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550743503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
0: आज मिति 2083 साल भदौ 22 गते सोमबार। आज अजय एकादशी व्रत निजामती सेवा दिवस रहेको छ। अजय एकादशी चतुर्मास अन्तर्गतको तेस्रो एकादशी हो। यस एकादशीको दिन अन्य एकादशी सरह व्रतको नियम र विधि पालना गरी भगवान श्री हरिको ऋषिकेश स्वरूपको पूजा आराधना गर्ने गरिन्छ। यस्तै गरेर आज निजामती ऐन ल्याएको दिन निजामती दिवस रहेको छ। नेपालमा हरेक वर्षको 22 देशभर विभिन्न कार्यक्रम गर्दै निजामती देवा सेवा दिवस मनाइन्छ। देश चलाउन प्रशासन चाहिन्छ। सरकारी रूपमा नियुक्त प्रशासक अथवा कर्मचारीले दिने सेवाको आज दिवस रहेको छ। निजामती सेवा दिवस 2062 सालबाट यस दिवसको सुरुवात भएको थियो। तत्कालीन प्रधानमन्त्री टङ्क प्रसाद आचार्यले विक्रम सम्वत 2013 साल भाद्र 22 गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो। श्री नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 6, 7 र 9 ले आर्थिक वर्ष 2083-84 का लागि वार्षिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ। समूहको कार्यालयमा कार्यालय भवनमा हिजो कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा समूहका अध्यक्ष नेत्रराज सापकोटाले आर्थिक वर्ष 2083-84 का लागि प्रस्तावित संरक्षण सम्वर्धन तथा विकास सम्बन्धी विभिन्न कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। प्रस्तावित कार्यक्रममा सर्प अजिङ्गर लगायत वन्यजन्तुको संरक्षण व्यवस्थापनका लागि आवश्यक तालिम सञ्चालन गर्ने वन जोगाऊ हरियाली बढाऊ भन्ने अवधारणालाई आत्मसात गर्दै वनको कार्बन सञ्चिति बढाउने कार्यक्रमलाई सशक्त रूपमा अगाडि बढाउने जस्ता कार्यक्रम अगाडि सार्नुभयो। त्यस्तै काठ बिक्री मूल्यमा पुनरावलोकन गरी घटाउने विषय प्रस्तावमा समेत समेटिएको छ। वन डढेलो नियन्त्रण तथा वन संरक्षणलाई थप प्रभावकारी बनाउन नयाँ प्रविधियुक्त मेसिन तथा उपकरणको प्रयोग गर्ने योजना पनि प्रस्तुत गरिएको छ। कार्यक्रममा सब डिभिजन वन कार्यालय गैंडाकोटका प्रमुख सन्तोष मिश्रले वन संरक्षण तथा अनुगमनका लागि ड्रोन प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। उहाँले सर्प तथा अन्य वन्यजन्तुको व्यवस्थापनका लागि आवश्यक तालिम सञ्चालन गर्नुपर्नेमा जोड समेत दिनुभयो। गैंडाकोट नगरपालिका 6 का वडाध्यक्ष सुभाष चापागाईले सङ्घ प्रदेश र स्थानीय तहसँग ठोस रकम सहितको योजना तथा प्रस्ताव पेश गर्न आग्रह गर्नुभयो। उहाँले वनको महत्त्व झल्काउने गरी वन सङ्ग्रहालय निर्माण गर्नुपर्ने आवश्यकता रहेको समेत औलाउनु भएको छ। त्यस्तै गैंडाकोट नगरपालिका वडा नम्बर 7 का वडाध्यक्ष हुमनाथ सापकोटाले सामुदायिक वनको संरक्षण र विकाससँगै उपभोक्ताको हितलाई केन्द्रमा राखेर आगामी योजना अघि बढाउनु पर्ने बताउनुभयो। कार्यक्रममा समूहका सल्लाहकार प्रेम प्रसाद सापकोटा, अग्निप्रसाद सापकोटा, पूर्व अध्यक्ष खगराज सापकोटा, निवर्तमान अध्यक्ष दिनानाथ त्रिपाठी लगायतले समूहले आगामी दिनमा सञ्चालन गर्ने कार्यक्रम तथा वन संरक्षणका विषयमा सुझाव दिनुभएको थियो। समूहका सहसचिव कुलप्रसाद सापकोटाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सहजीकरण समूहका सचिव सीता गिरीले गर्नुभएको थियो। गोष्ठी मार्फत आगामी आर्थिक वर्षमा वन संरक्षण वन्यजन्तु व्यवस्थापन प्रविधिको प्रयोग पर्यावरणीय संरक्षण तथा सामुदायिक विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको छ। गैंडाकोट वडा नम्बर 1 मा अवस्थित मौलाकाली सामुदायिक वन उपभोक्ता समूहको 24 औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ। थप खबर सहकर्मी सुरधर उपाध्यायबाट।
8: गैंडाकोट 1 मा रहेको मौलाकाली सामुदायिक वनले 24 औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। वन कार्यालयको परिसरमा भएको कार्यक्रममा डिभिजनल वन कार्यालय नवलपुरका डिभिजनल वन अधिकृत विष्णु प्रसाद अधिकारीले सामुदायिक वनहरूले वन ऐन नियमावली अनुसार गरिबी निवारण, महिला सशक्तिकरण तथा अन्य कार्यक्रमहरूका लागि नियमावली अनुसार बजेट विनियोजन गर्न सुझाव दिनु भएको छ। यसका साथै वार्षिक कार्यक्रम अनुसार वनले उत्कृष्ट कार्य सम्पादन गरेको समेत बताउनु भएको छ। गैंडाकोट नगरपालिका वार्ड नम्बर 1 का वडा अध्यक्ष सुरेन्द्र प्रसाद रेग्मीले मौलाकाली केबलकारमा वनका उपभोक्ताका लागि 75% छुटका लागि प्रस्ताव गर्न निर्णय गर्न समेत संस्थालाई सुझाव दिनु भएको छ। सामुदायिक वन उपभोक्ता प्रदेश महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटाले सामुदायिक वनका उपभोक्ता राज्यका विभिन्न प्रकृतिका करका कारण मारमा परेको उल्लेख गर्दै महासंघ उपभोक्ताको हक हितका लागि सदैव क्रियाशील रहेको बताउनु भएको छ। सब डिभिजनल वन कार्यालयका वन अधिकृत सन्तोष मिश्रले सामुदायिक वनले वन संरक्षणका लागि प्रविधिको प्रयोग गर्न सुझाव दिनु भएको छ। मौलाकाली सामुदायिक वनका पूर्व अध्यक्ष एवं सल्लाहकार शालिग्राम सापकोटाले विभिन्न उपसमिति र समिति बीचको समन्वयलाई अझै प्रभावकारी बनाउन सुझाव दिनुभएको छ। मौलाकाली मन्दिरका अध्यक्ष खगराज कणेलले मौलाकाली मन्दिर जाने सिँढी मार्गमा फूलहरू रोपी सिँढी मार्गको सौन्दर्य बढाउन वन समक्ष आग्रह गर्नुभएको छ। शैक्षिक व्यक्तित्व इन्द्रराज भट्टराईले सामुदायिक वनले नेरासा, नवदुर्गा र महेन्द्र स्मारकमा शैक्षिक गुणस्तर अभिवृद्धिमा सक्दो सहयोग गर्दै आएकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ। उपभोक्ता गिरिराज लम्सालले पारदर्शी र उपभोक्तालाई सहज सूचना पहुँच गराई सेवा प्रवाह गर्दै आएकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ। यसैगरी उपभोक्ता अम्बिका लम्सालले सामुदायिक वनले गरिबी निवारण, महिला सशक्तिकरण, वन संरक्षण मात्र नभई उपभोक्ताको करेसा मार्फत स्वस्थ उपभोक्ता बनाउन सहयोग पुर्याउँदै आएको बताउनु भएको छ। वार्षिक साधारण सभामा सचिवको प्रतिवेदन प्रस्तुत गर्दै इन्दिरा शर्माले वन समूहले वन संरक्षण मात्र नभई उद्यमशीलताका कार्यक्रम अघि बढाएको बताउनु भएको छ। कोषाध्यक्ष धना पौडेले प्रतिवेदन प्रस्तुत गर्दै कुल आमदामी 1,04,22,000 र कुल खर्च 74,09,520 रुपियाँ रहेको बताउनु भएको छ। कार्यक्रममा लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा सदस्य बाबुराम पराजुली र अनुगमन तथा मूल्याङ्कन समितिको प्रतिवेदन पदम बहादुर गुरुङले प्रस्तुत गर्नुभएको थियो। सामुदायिक वनका उपाध्यक्ष भगवान घिमिरेले सम्पूर्ण अतिथिहरूलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण समूहका सचिव इन्दिरा शर्माले गर्नुभएको थियो। कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष डिलाराम कणेलको उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता समूहका अध्यक्ष हरिप्रसाद सापकोटाले गर्नुभएको थियो। मौलाखाली सामुदायिक वनले उपभोक्ताको आवश्यकता र विधि र विधानअनुसार निरन्तर अघि बढ्ने अध्यक्ष सापकोटाले बताउनु भएको छ। सामुदायिक वनले साधारण सभामा उपस्थित उपभोक्ताहरूका लागि बिउपल समेत वितरण गरेको सहसचिव ठाकुर सापकोटाले जानकारी दिनुभएको छ।

पृथ्वी राजमार्ग अन्तर्गतको धादिङको कृष्णवीरमा पुनः बल्झिएको पहिरोको स्थायी समाधानका लागि सडक विभागले दुईवटा विकल्प अघि सारेको छ। विभागका महानिर्

भेटिएका छन्। ती दरारहरूलाई तत्काल सिल गर्ने र विज्ञहरू मार्फत थप विश्लेषण गर्ने काम भइरहेको विभागले जनाएको छ। अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउन विश्व ब्याङ्कको ठेक्का अन्तर्गतका उपकरण र निर्माण व्यवसाय परिचालन गरी रातको समयमा पनि फ्लड लाइट बालेर काम भइरहेको छ। यसैबीच बाढीका कारण क्षतिग्रस्त बनेको धादिङकै फुर्के खोला पुलको 94 मिटर स्पानमा पिलर बिनाको बेली ब्रिज राख्न चिनिया विशेषज्ञहरूसँग परामर्श भइरहेको छ। चिनबाट प्राप्त 100 मिटर क्षमताको पुल जडान गर्न सके आगामी 2-3 हप्ताभित्र फुर्के खोलामा यातायात सुचारू गर्न सकिने विभागको अनुमान रहेको छ। आइतबार नै हिजो नै राष्ट्रिय योजना आयोगका सदस्य तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवहरूसहितको टोलीले कृष्णवीर खण्डको स्थलगत अवलोकन गर्दै निर्माण कार्य द्रुत गतिमा अघि बढाउन निर्देशन समेत दिएको छ। नारायणगढ मुङ्गलिन सडक अन्तर्गत तुइन खोला क्षेत्रमा आजदेखि दैनिक 10 घण्टा सवारी साधनको आवागमन आंशिक रूपमा रोकिने भएको छ। तुइन खोला परियोजना अन्तर्गत माटो कटानको काम अघि बढाउन सवारी साधनको आवागमन निश्चित समयका लागि रोक्न लागि चितवनका प्रमुख जिल्लाधिकारी गणेश रियालले जानकारी दिनुभएको छ। प्रशासनका अनुसार बिहान 6 बजेदेखि 8 बजेसम्म, बिहान 8:30 बजेदेखि 10:30 बजेसम्म, बिहान 11 बजेदेखि दिउँसो 1 बजेसम्म, दिउँसो 1:30 बजेदेखि 3:30 बजेसम्म र अपराह्न 4 बजेदेखि 6 बजेसम्म सडक बन्द रहनेछ। यसै गरी बिहान 8:30 बजेदेखि 8:30 बजेसम्म, बिहान 10:30 बजेदेखि 11 बजेसम्म, दिउँसो 1:30 बजेदेखि 1:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि 4 बजेसम्म र साँझ 6 बजेपछि सडकमा सवारी आवागमन खुल्ला रहने पनि जनाइएको छ। हाल मुगलिन काठमाडौँ सडक खण्डको कृष्णपुरको मर्मत काम गर्ने काम भइरहेको छ। प्रमुख जिल्लाधिकारीले तोकिएको कार्यतालिकालाई ध्यानमा राखेर मात्रै यात्रा तथा सवारी सञ्चालनको योजना बनाउन चालक तथा यात्रुलाई अनुरोध समेत गर्नुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्र मन्त्री छो युनबीच नेपालमा हालै आएको विनाशकारी भुटेको सिवाडीपछि जारी खोज उतार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ। मन्त्रालय परराष्ट्र मन्त्रालयमा हिजो भएको द्विपक्षीय भेटघाटका भेटवार्ताका क्रममा यही भदौ 10 गते भुटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका गणतन्त्र कोरियाका नागरिकको खोजी तथा उद्धार कार्यका विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा परराष्ट्र मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउन अन्तर निकाय द्रुत प्रतिकार्य टोली तथा कोरियाको डिजास्टर रिलिफ टिम पठाउनु भएकोमा गणतन्त्र कोरिया सरकारप्रति आभार व्यक्त गर्नुभएको थियो। गोर्खाको उत्तरी क्षेत्रमा पर्ने चुमुनुब्री गाउँपालिकामा बाढीका कारण चुमुनुब्री गाउँपालिका 4 र वडा नम्बर 2 जोड्ने फलामे पुल तथा गाउँपालिकाबाट नामरुङ जङ्गलतर्फ जाने मार्गमा पर्ने बुढी गण्डकी नदीको झोलुङ्गे पुल बगाएपछि मनासलु पदयात्रामा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय गोर्खाले हिजो एक सूचना जारी गर्दै पुल बगाएकाले मनासलु तथा लार्के पास पदयात्रा नगर्न नगराउन भनेको हो। बाढीले चुमुनुब्री गाउँपालिका 4 नामरुङ स्थित थेराङ खोलामा आएको बाढीले स्थानीय आवागमनमा प्रयोग हुँदै आएका पुलहरू बगाएको छ। पुल बगेसँगै उक्त क्षेत्रमा आवत जावत तथा पैदल यात्रा का क्रममा थप जोखिम उत्पन्न हुन सक्ने भन्दै प्रशासनले तत्कालका लागि पदयात्रा नगर्न आग्रह गरेको छ। बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजा विरुद्धको खोप औषधि रसुवा पठाएको छ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेसँगै रसुवामा हैजा

0: तक 21,000 डोज खोप पठाएको हो। विश्व स्वास्थ्य संगठन WHO को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत आइतबार बिहान त्यसतर्फ पठाएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। यसै सन्दर्भमा स्वास्थ्य मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण तथा रोकथामका लागि औषधि खोप स्वास्थ्य सामग्री र अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल व्यवस्था गर्न निर्देशन दिएको थियो। नलपुरको कोइडाकोटमा संस्थागत नीति तथा अनुपालना सम्बन्धी एक दिने पुनर्तार्चकी तालिम भएको छ। इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको असुली तथा अनुगमन विभाग अन्तर्गत अनुगमन कार्यालय गैंडाकोटको आयोजनामा तालिम सञ्चालन गरिएको थियो। तालिममा गैंडाकोट क्षेत्रका 5 शाखाका प्रमुख तथा फिल्ड कर्मचारीहरूको सहभागिता रहेको थियो। तालिममा संस्थाको नीति तथा कार्यक्षेत्र, खर्च तथा बचत असुली प्रक्रिया, ग्राहक संरक्षण, सामाजिक उत्तरदायित्व, नेपाल राष्ट्र ब्याङ्कका निर्देशन लगायतका विषयमा छलफल गरिएको थियो। यस्तै निष्क्रिय समूहलाई सक्रिय बनाउने रणनीति सङ्कलन प्रणाली तथा कार्य सम्पादन मूल्याङ्कन लगायतका विषयमा समेत सहभागीलाई जानकारी गराइएको थियो। तालिममा समग्र छलफल प्रस्तुतिकरण तथा व्यवहारिक अभ्यास मार्फत सहभागीलाई विषयवस्तुमा थप स्पष्ट पार्ने प्रयास गरिएको थियो। यस्तै गरेर तालिमको अध्यक्षता संस्थाको आन्तरिक लेखा विभाग प्रमुख दीपक नेपानेले गर्नुभएको थियो भने प्रशिक्षण अनुगमन अधिकृत विजय कुमार बगटीले प्रशिक्षण दिनुभएको थियो। आयोजनाका अनुसार तालिमले कर्मचारीको संस्थागत नीति तथा अनुपालना सम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै कर्जा तथा असुली प्रक्रियालाई प्रभावकारी बनाउन र दैनिक कार्य सम्पादनमा थप सुधार ल्याउन सहयोग पुग्ने जनाएको छ। भरतपुरको ग्रिनल्यान्ड पब्लिक स्कुलमा भरतपुर महानगर स्तरीय पावर पोइन्ट प्रस्तुतिकरण प्रतियोगिता भएको छ। स्कुलको आयोजनामा हिजो सम्पन्न भएको हो। प्रतियोगितामा सनराइज इङ्ग्लिस स्कुल प्रथम, अर्किड दोस्रो, ओम शान्ति एकाडेमी तेस्रो भएको स्कुलका अतिरिक्त क्रियाकलाप प्रमुख सन्देश घिमिरेले जानकारी दिनुभएको छ। प्रतियोगितामा भरतपुरका 15 विद्यालयहरू सहभागी भएका थिए। विजय खबरमा खबरको सिलसिला जारी नै छ, हामीसँगै रहनुहोला।
1: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
1: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
3: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो ऱ्याम्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट।
3: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू, अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैंडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। हामी सबैको साझा अठोट शान्त समुन्नत सुन्दर गैंडाकोट उद्देश्य नारा सहित गैंडाकोट नगरपालिकाले बालमैत्री स्थानीय शासनलाई अवलम्बन गर्दै आइरहेको छ। बालमैत्री स्थानीय शासनको सम्वर्धन गर्नका लागि 3 दिने बालमैत्री सहजकर्ता तथा सम्पर्क व्यक्तिहरूले स्थानीय शासन सम्बन्धी क्षमता विकास प्रशिक्षण कार्यक्रम हिजोबाट गैंडाकोटमा सुरु भएको छ। भदौ 21, 22 र 23 गते गैंडाकोट नगरपालिकाको सभाहालमा सञ्चालन हुने सो प्रशिक्षणमा गैंडाकोट का 18 वडाका वडा प्रतिनिधि, वडा सदस्य, बालमैत्री वडा सहजकर्ताहरू, नगर सहजकर्ता लगायतको सहभागिता रहेको छ। कार्यक्रमको उद्घाटन नगर प्रमुख मदन भक्त अधिकारीले गमलामा रहेको फूलमा जलसेचन गरी गर्नुभएको थियो। प्रशिक्षणको उद्घाटन गर्नुहुँदै नगर प्रमुख मदन भक्त अधिकारीले नगर सहजकर्ता र वडा सहजकर्तालाई महत्त्वपूर्ण जिम्मेवारी प्रदान गरिएकोले नगरपालिकाको उचाइ बढाउन ठुलो महत्त्व दिएर आफ्नो भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ। नगर उपप्रमुख शान्ति कोइरालाले बाल अधिकारको संरक्षण र बाल मैत्री स्थानीय शासनलाई साकार बनाउने हामी सबैको चाहनाले साकार रूप दिन लागेकोमा खुसी लागेको बताउनुभयो। तसर्थ सबैले सकारात्मक भावना लिएर अभियानलाई साकार बनाउन सहयोग गर्नुपर्नेमा समेत उहाँले अपिल गर्नुभएको छ। त्यसै गरी निमित्त प्रमुख प्रशासकीय एवं अधिकृत एवं नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले दिगो विकासको लक्ष्य प्राप्तिलाई बालमैत्री अभियानले सहयोग पुर्याउने कुरा बताउनुभयो। साथै उहाँले मानिसको चरित्र निर्माण र क्षमता विकासका कार्यक्रमलाई अभियानले सहयोग गर्ने कुरा व्यक्त गर्नुभयो। प्रशिक्षण कार्यक्रममा बालमैत्री राष्ट्रिय सहजकर्ता विष्णु प्रसाद चौबेले बाल अधिकार र ऐतिहासिक विकासक्रम, बालमैत्री स्थानीय शासनको अवधारणा, बालमैत्री स्थानीय शासन कार्यान्वयनका चरणहरू, बालमैत्री स्थानीय शासन घोषणा, संवैधानिक तथा नीतिगत आधार कार्यान्वयनका प्रक्रियाका बारेमा प्रशिक्षण दिनुभएको थियो। कार्यक्रमको व्यवस्थापन तथा औपचारिक कार्यक्रमको सहजीकरण बालमैत्री नगर सम्पर्क व्यक्ति सहायक प्रशासकीय अधिकृत इन्द्र प्रसाद आचार्यले गर्नुभएको थियो। रसुवास्थित फोटेकोशी नदीमा भदौ 10 गते गएको विनाशकारी बाढीमा परि मृत्यु भएका मध्ये हालसम्मका 3,341 जनाको शव फेला परेको छ भने 4,044 जना चाहिँ सम्पर्कविहीन रहेका छन्। प्रहरी प्रधान कार्यालय नक्सालले हिजो सार्वजनिक गरेको विवरण अनुसार फेला परेका मध्ये 325 महिला, 523 पुरुष तथा 493 वटा शव चिन्न नसकिने अवस्थामा रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक नारायण काफ्ले जानकारी दिनुभएको छ। उहाँका अनुसार अझै 4,044 जना सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन मध्ये स्वदेशी पुरुष 2,863, महिला 575 तथा विदेशी नागरिकतर्फ पुरुष 269 र महिला 332 र अन्य 5 जना रहेको प्रवक्ता काफ्ले जानकारी दिनुभयो। पहाडी क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ। फेला परेका मध्ये 1,037 शव सुरक्षित रूपमा जमिनमा गाडिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ। बाढीपछि हालसम्म 9,151 जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3,098 जना सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ। यसै गरी मृतक 1,286 जना तथा मृतकका आफन्त 1,186 जना गरी 2,472 जनाको डिएनए नमुना सङ्कलन गरिएको छ। बेपत्ताको पहिचान तथा शवको शनाखतका लागि डिएनए नमुना सङ्कलनलाई प्राथमिकताका साथ अघि बढाइएको प्रवक्ता काफ्ले बताउनु भएको छ। भोटेकोछि बाढीपछि ठुलो मानवीय क्षति भएको छ। बाढीमा परि बेपत्ता भएकाको खोजी उद्धार तथा शव व्यवस्थापनका लागि नेपाल प्रहरीसहित सुरक्षा निकाय र सम्बन्धित विभिन्न सरकारी निकाय निरन्तर परिचालित भइरहेका छन्। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले उद्धार कार्य तीव्र र प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ। विपदमा परेका नागरिकको उद्धारमा ढिलाइप्रति आक्रोश बढिरहेको भन्दै सरकारलाई उपलब्ध सबै संयन्त्र परिचालन गर्न आग्रह गर्नुभएको हो। चीन सँगका मुख्य दुई नाका रसुवा नाका रसुवागढी र तातोपानी दुवै ठप्प भएपछि चीनसँगको व्यापार समस्यामा परेको छ। भदौ 10 गतेको बाढीपछि रसुवागढी ध्वस्त भएको र तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको केराला नाका मात्र सञ्चालनमा रहेको छ। विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत सिइओ पदका लागि आवेदन आह्वान गरेको छ। कम्पनीले भदौ 19 गते सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट 15 दिनभित्र आवेदन माग गरेको हो। यसअनुसार योग्य उम्मेद्वारले असोज 3 गतेसम्म दरखास्त दिन सक्नेछन्। सिइओ पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर एकाउन्टेन्सी, सिए, व्यवस्थापन, ब्याङ्किङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, व्यापार प्रशासन, तथ्याङ्कशास्त्र वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै ब्याङ्क तथा वित्तीय संस्थामा अधिकृत वा सोभन्दा माथिल्लो पदमा कम्तीमा 10 वर्ष काम गरेको अनुभव हुनुपर्ने, आवेदकको उमेर 55 वर्ष ननागेको हुनुपर्ने योग्यता तोकिएको छ। विजय लघुवित्त वित्तीय संस्थाका लागि प्रमुख कार्यकारी अधिकृत सिइओ पदका लागि आवेदन खुल्ला भएको हो। विजय खबरमा अब पालो भएको छ खेल खबरको। एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरबलाई हराउँदै लगातार तेस्रो जित हासिल गरेको छ। मलेसियाको क्ल्याङमा रहेको बायोम्यास क्रिकेट ओभलमा हिजो भएको खेलमा नेपालले साउदीलाई 5 विकेटले हराएको हो। साउदी अरबले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेट गुमाएर भेट्यो। नेपालका लागि गुलसन झाले नट आउट 44, ईशान पाण्डेले 40, देव खनालले 39 रन बनाउनु भएको थियो। साउदी अरबका इस्तियाक अहमद र मोहम्मद अतिफले 2-2 विकेट लिनुभएको थियो। विजय खबरमा अब पालो भएको छ मौसम सम्बन्धी खबरको। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरतर स्थानभन्दा उत्तरतर्फ सरेको छ। अहिले देशभर साधारणतया बादल लागेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थानमा मेघ गर्जन र चट्टानसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्टानसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जनाइएको छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यही खबरसँगै हामी विजय खबरको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। नारायणी सामुदायिक वनको वार्षिक योजना तर्जुमा गोष्ठी सम्पन्न। मौलाकाली सामुदायिक वन उपभोक्ता समूहको 24 वार्षिक साधारण सभा सम्पन्न। आजदेखि नारायणघाट मुगलिन सडक आंशिक बन्द हुने। हैजा विरुद्ध 21,000 डोज खोप रसुवा पठाइयो। उद्धार कार्यलाई प्रभावकारी बनाउन आग्रह। र बाढीमा परि 1,341 जनाको शव फेला, 4,044 जना अझै बेपत्ता। एसिसी प्रिमियर कपमा साउदी अरबलाई हराउँदै नेपालको लगातार तेस्रो जित। अवस्था सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभरेकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। माया कणेल बिदा हुन्छु। नमस्कार।
3: बाल बालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
5: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
6: ल लिनुहोस्।
5: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
6: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
5: स्वाद मात्र होइन प्रेम पस्कने।
7: स्वाद मात्र होइन प्रेम पस्कने।
8: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
9: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
10: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो थियो, औषधकै समस्याले हो, दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
11: मेरो तोला कान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
12: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: जन्म दर्ता बाल बालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौं।
12: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: ओहो दाई, नमस्कार।
14: नमस्कार,
13: आराम हुनुहुन्छ?
14: आरामै छु।
13: घर त राम्रो बनाउनु भएछ?
14: अँ, यसो भनौँ।
13: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
14: अँ, यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
13: ए, गजबको काम गर्दा रहेछन् त।
12: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98450-66-189 र 98071-68-139।
15: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
16: आहा, कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
15: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
17: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
18: सक्षम फर्निचर, गैडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503।
19: तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
20: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी,
1: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फनपार्क छ नि, त्यही गएर हुन्न र?
21: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
22: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
23: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 4, मोबाइल 98612 20437।

0: ZFM 107.2।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि, गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको, घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
5: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
4: ल ल, गएर तुरन्त बुक गरिहाल है।
6: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
7: गैराकोट फन पार्क, गैराकोट 5 गैराकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 078-50-15-0, मोबाइल 98612-20-437।
8: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
9: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोकको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
11: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
12: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तँलाई कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
6: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जरा

0: हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
1: सर एउटा प्रश्न सोधौँ है।
2: सोध न
1: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
2: ए कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
1: हस् धन्यवाद सर।
3: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
5: आहा कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
4: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
6: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550774503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँझ थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570826693 98570826693।
5: लामो समय धुलामे सडकले दिएको कष्टपछि अब हाम्रो क्षेत्रको पूर्व पश्चिम राजमार्ग फराकिलो भएको छ। सडक 6 लेनमा विस्तार भए पनि आवश्यक ठाउँमा ट्राफिक चिन्हहरू राख्ने काम बाँकी नै छ।
6: डिभाइडर नागेर सडक काट्नु, जेब्रा क्रसिङको व्यवस्था गर्नु र ट्राफिक नियम नमान्नु जस्ता असावधानीले दुर्घटना निम्त्याउँछ।
5: जिल्ला ट्राफिक कार्यालय कावासोतीका अनुसार गत एक वर्षमै 65 जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् र 98 जना ठूला दुर्घटनाबाट जोगिएका छन्। यो संख्या केवल तथ्य होइन, कसैको बुबा आमा दाजु बहिनी र सन्तान गुमाउनुको पीडा हो।
6: सडक फराकिलो भएसँगै गाडीको गति पनि तीव्र छ, तर हाम्रो एक सानो गल्तीले हाम्रो आफ्नै जीवन समाप्त हुन सक्छ।
5: सडकमा यात्रा गर्दा भित्री लेनमा बाइक तथा स्कुटी नचलाऊ। भित्री लेन तीव्र गतिमा गुड्ने तथा ओभरटेक गर्ने सवारी साधनलाई छोडौ, साथै तोकेको गतिमा मात्रै सवारी चलाऊ।
6: सुरक्षित समाज निर्माणको लागि गैडाकोट इङ्ग्लिस स्कुलको प्रयास।
7: गैडाकोट इङ्ग्लिस स्कुल जिल्लाकै एकमात्र क वर्गको विद्यालय।
2: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
8: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
2: गैडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
9: सिद्धार्थ चस्मा घर।
10: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर।
9: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्माघर अब गैडाकोट 4 ओम शान्ति गेट अगाडि।
10: हजुर, हामी कहाँ नेत्र परीक्षण, उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुपथ मूल्यमा पाइन्छ।
11: सम्पर्क सिद्धार्थ चस्मा घर गैडाकोट 4 ओम शान्ति गेट अगाडि। फोन 078-50-15-16, मोबाइल 98-470-23-613।
12: विजय विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 20437।
13: अहिले बिहानको 8 बज्यो।

0: दशमलव छ।
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
2: जापानिज भाषा कहाँ?
1: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
3: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 056-35-8894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 078-50-12-94, मोबाइल 98-29-33-8994।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर, मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेको
7: छ। पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98-55-50-9-34।
9: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
10: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
11: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
10: भयो दाई।
12: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
13: जय माता मौला काली।
14: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
15: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
14: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
15: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
14: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
15: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।

0: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन? छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
6: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
5: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि। स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
7: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
5: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
8: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौं र बचत गर्ने बानी बसालौं। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
9: मार्नु आमा, मार्नु, नत्र टोक्छु यसले।
10: नातिउ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्।
9: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
10: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ। रगत पनि पातलो भई रक्तस्राव हुनसक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाइ एकदम खतरनाक हुन्छ।
11: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाइका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
12: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नु पर्छ।
11: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् SNAKEBITE nepal.org गई आवश्यक जानकारी लिन सकिन्छ।
13: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
14: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: विजय टाङ्चे।
0: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
16: अहिले बिहानको 9 बज्यो।

0: ZFM 101.9
1: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न आउने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
7: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
3: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
9: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
11: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
9: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
1: जापानिज भाषा कहाँ
0: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
2: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556588694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809333894
3: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
4: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
3: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
5: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैँडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 9855054692 र 9855054968
6: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो ऱ्याम्प्ड अर्थ प्रविधिको रिसोर्ट
7: बगैचा एडभेन्चर रिसोर्ट
6: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
7: बगैचा एडभेन्चर रिसोर्ट
6: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
7: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर गैँडाकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082693
8: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
9: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
10: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
11: मेरो तोलाकान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
12: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855054934
13: ओहो दाई नमस्कार
14: नमस्कार
13: आराम हुनुहुन्छ
14: आरामै छु
13: घर त राम्रो बनाउनु भएछ
14: अँ यसो भनौँ
13: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो
14: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप त्यहीँबाट गराएको
13: ए गच्छको काम गर्दा रहेछन् त
15: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801768139। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
16: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विद्यार्थीको पहिलो रोजाई विजय सामुदायिक शिक्षा सदन
1: गैराकोट 5 नवलपुर।
0: थप जानकारीका लागि
1: सम्पर्क नम्बर
0: 9855516633,
1: 9845048681,
0: 9845086643। धन्यवाद।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तँलाई जान्छ सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 9855050934।
6: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
7: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। विजय तान्चे। विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्य अगाडि, गैंडाकोट 5, मोबाइल 9862124337।
8: अहिले बिहानको 10 बज्यो।

0: XFM, XFM,
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्तसेना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
8: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
7: ल ल, गएर तुरन्त बुक गरिहाल है।
9: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015, मोबाइल 98612-20437।
10: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
11: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
10: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
12: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
13: एक्लो

0: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौँ।
1: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
3: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
3: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
2: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।

0: FM 101.5
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ

0: औ 34
1: ल ल दुबई जानलाई वैवाहिक जीवनको शुभकामना छ है आहा कति मिलेको जोडी ए साच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है के कागजात चाहिन्छ म भनिहाल्छु नि दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र दुला दुलाही दुबै उपस्थित भएर सनाखत गर्नुपर्छ नि चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
3: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा
4: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ
5: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू
6: छाती पेट मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा
7: सर्जरी सम्बन्धी सेवा
6: हाड जोडी सम्बन्धी सेवा
7: स्त्री तथा प्रसूति रोग सेवा
6: बाल रोग सेवा
7: न्युरो सर्जरी सेवा
6: न्युरो साइकियाट्रिक सेवा
7: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी बायोकेमिस्ट्री ल्याब इसिजी इइजी इन्डोस्कोपी एक्सरे अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू
5: थप जानकारीको लागि सम्पर्क एमपिआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 को फोन 056-525-514 र 525-517
8: नोट नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ

0: BJ 淡见。BJ 淡见。विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
1: अहिले बिहानको 11 बज्यो
0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाय सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: 测桑来之旅。
1: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
2: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
1: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98550-54692 र 98550-54968
4: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट
4: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैराकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
6: महत्त्वपूर्ण सूचना छ एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस् गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस् खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस् पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस् आफ्नो घर टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस् स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस् जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश
7: जन्ममिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला
8: एउटा निवेदन नागरिकता प्रमाण पत्रको प्रतिलिपि नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि बसाइ सरी आएको भए सोखको प्रमाण पत्र चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: सुशैली सँगै सुमधुर तरङ्ग बोकेर आउने सामुदायिक रेडियो विजय एफएम 101.6
1: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
2: सर, एउटा प्रश्न सोधौँ है।
3: सोधा न
2: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
3: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
2: हस्, धन्यवाद सर।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
6: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
5: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
7: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट नवलपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
8: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
9: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
8: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
10: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9855474503 र 9851184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
11: विजय FM 101.6 सामुदायिक।

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
1: जापानिज भाषा कहाँ?
0: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
2: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 056-5538-894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 078-50-12-94, मोबाइल 98-029-33-8-94।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर, मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधी खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
6: पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98-5505-9-34।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
9: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
9: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इला रिसोर्ट मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
10: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
11: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाण पत्र र शनाखत, जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाण पत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
10: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98-612-20-437।
12: अहिले मध्याह्नको 12 बज्यो।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
3: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाया चित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
5: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
4: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
5: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
6: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
7: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
5: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
8: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौं र बचत गर्ने बानी बसालौं। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
9: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
10: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो, प्रति व्यक्ति 2 वटा। अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
9: भयो दाई।
11: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: ZFM Excel 1.0.
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
5: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौँ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
8: बगैचा एडभेन्चर रिसोर्ट
7: 35 वर्ष पुरानो बगैचा भित्र संचालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारी को रोमांस, सनडाउनर को सुनौलो सास, थारू सांस्कृतिक नृत्य को साथ।
8: बगैचा एडभेन्चर रिसोर्ट,
7: हॉर्स राइडिंग र ऑक्स कार्ट राइड को आनंद लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
8: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
7: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
3: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
9: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
6: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
7: सक्षम फर्निचर, गैराकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: विजय एफएम 101.9 छ।
1: बालबालिका संस्कारी हुनु पर्दछ, संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
7: होइन दाई, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौँ, बालश्रमको अन्त्य गरौँ।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
10: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
11: घरै उज्यालो।
12: दाई, ए दाई, होइन दाई त बोल्नु नै हुन्न त।
13: हेर्नुहोस् न बाबु, होस आउने जाने भइरहेको छ, अहिले केही भन्नै सकिन्न भन्नु भएको छ डाक्टरले।
12: होइन, कसरी यस्तो भयो भाउजू?
13: पानी पर्यो भनेर तार छुटाउनु जानुभएको थियो, झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै, सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
12: पानी परेको बेला तार छुटाउने? होइन, मैले त कुरै बुझिनँ भाउजू।

0: भन्न नि लाज हुन्छ बाबु, कुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियो। 2-4 सय जोगाउन खोज्दा यस्तो भयो, ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ। मेरो त जिन्दगी नै बर्बाद भयो बाबु।
1: विद्युत चोरी गर्नु कानुनी अपराध हो। विद्युत चोरी गर्दा ज्यान जान सक्छ, त्यसैले हुकिङ कहिल्यै नगरौ।
2: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।
3: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपोतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: BJ 淡剑淡剑विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागी गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडी गैंडाकोट 5 मोबाइल 98612 24437।
1: अहिले दिउँसोको 1 बज्यो।
2: विजय एफएम 101.6
3: घर घर में भान्सा घर अब भान्सा घर लॉन्ग रेंज चामल सेतो बरामा पनी उपलब्ध छ।
4: उही स्वाद उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बरामा उपलब्ध छ। साथै प्रत्येक बरामा आकर्षक उपहार
3: जयश्री फूड्स को उत्कृष्ट उत्पादन भान्सा घर लॉन्ग रेंज चामल
5: स्वाद मात्र होइन प्रेम पस्किने।
6: दात मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
7: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
7: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 056-494-373 र 494-741 शाखा भरतपुर सीएमसी हस्पिटल ठीक अगाडि फोन 056-513-412 मोबाइल 98013-63412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
8: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
9: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्तसेना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
7: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
8: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
7: ल ल, गएर तुरन्त बुक गरिहाल है।
9: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौं।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
4: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
3: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
5: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।

0: BJ 淡切 विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
1: अहिले दिउँसोको 2 बज्यो
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
0: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्यूजील्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 056538894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 078501294 मोबाइल 98029933894 बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
3: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
3: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
3: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैंडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570-82693 98570-82696 दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
0: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार RCT गरिने
3: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
0: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 056494373 र 494741 शाखा भरतपुर CMC हस्पिटल ठिक अगाडि फोन 056513412 मोबाइल 98013-63412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
4: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
5: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
4: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
5: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि
6: ए ल ल जाऊ जाऊ जाऊ
7: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078501504 मोबाइल 98612204437
5: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
8: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेद का घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
8: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विजय एफएम 101.6 समुदायको आवाज
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी, त्यही अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
6: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
7: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
10: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
9: एउटा सानो स्वर्ग, मौला कालिका मन्दिर।
11: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट नवलपरासी। फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौं र बचत गर्ने बानी बसालौं। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
2: ओहो दाई, नमस्कार।
3: नमस्कार,
2: आराम हुनुहुन्छ?
3: आरामै छु।
2: घर त राम्रो बनाउनु भएछ?
3: यसो भनौँ।
2: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
3: यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
2: ए, गजबको काम गर्दा रहेछन् त।
4: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139।
1: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
4: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
6: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
7: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीला चोक नारायणगढ, फोन 056-5598-833 र 5598-834।

0: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।

0: तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
1: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
0: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यही जान्छु गइहालेँ है त
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98550-54692 र 98550-54968
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
4: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
5: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषधि खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेको छ
6: मेरो तोलाकान्त सिन्हाल पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
7: जय माता मौनाकाली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौलाकालीका
8: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर
8: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
7: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
8: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबलकार गैंडाकोट 1 नवलपुर
9: आमा राति छ कता जान लाग्नु भयो नि
10: पिसाब लाग्यो चर्पी जान लाग्यो नि
9: ए पक्न त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु लिएर जानुहोस्
10: किन नि सानो लट्ठी र टर्च लाइट
9: किन हुनु नि आमा रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ किनकि बर्खायामको समय छ सर्पहरू हुन सक्छन् टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्
10: कति राम्रो सल्लाह दिएको सानो तिमीले
9: आमा हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि अझै धानबारी झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ
11: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन् आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्
12: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन् भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् SNAKEBITENEPAL.ORG मा गई आवश्यक जानकारी लिन सकिन्छ।
13: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
14: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
15: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाण पत्र र शनाखत, जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाण पत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
14: घडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
16: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
1: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
16: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि, त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
17: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
18: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 9851129163, 9855774503 र 9851184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
19: विजय टाइमचेक।
18: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9861220437।
20: अहिले दिउँसोको 3 बज्यो।

0: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570826693 98570826693
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोला कान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
6: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
7: मैले बुझिसकेँ बाबा यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि त्यही गर हुन्न र
6: ल ल गएर तुरुन्त बुक गरिहाल है
8: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
0: गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078-50-15-0 मोबाइल 98612-20-437
9: ए भुजेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
10: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सर्जमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
9: भयो दाइ
0: गैडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश

0: FM 101.6
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
2: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बच्नुहोस्।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विजय एफएम 101.6
1: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
5: मेरो तोलाकान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
1: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
9: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
11: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
9: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-830 र 598-834।
12: विजय टाइम्चे।
1: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्य अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
13: अहिले दिउँसोको 4 बज्यो।

0: बाल बालिकाको पढाई लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपोतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
1: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
0: प्रत्येक दिन दन्त रोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
1: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ, चितवन फोन 056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
2: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
3: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
3: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
2: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
4: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
5: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
4: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
6: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 पुरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
7: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
8: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
9: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: जे पनि भइहाल्यो तिमीसँग फेरि बिहे गर्न चाहन्छु।
1: मेरो विवाह भइसक्यो, तिमीलाई थाहा छ आफूले मन पराएको मान्छेसँग केवल तिमीले प्रेम गर्न सक्छौ, विवाह होइन।

0: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तँलाई जान्छ सुना, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
6: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
7: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
7: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन। फोन 0056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 0056-13-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
8: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
9: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
10: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
11: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
12: सर्जरी सम्बन्धी सेवा,
11: हाड जोडी सम्बन्धी सेवा,
12: स्त्री तथा प्रसूति रोग सेवा,
11: बाल रोग सेवा,
12: न्युरो सर्जरी सेवा,
11: न्युरो साइकेट्रिक सेवा,
12: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
10: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन। फोन 0056-525-514 र 525-517।
13: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
7: विवाह, पार्टी, सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
14: अहिले साँझको 5 बज्यो।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिका संस्कारी हुनु पर्दछ, संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
4: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556588694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0785012294 मोबाइल 9809239894

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी, त्यही अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509।
5: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौं।
6: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: जय माता मौना काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौना कालीका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
9: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
10: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
9: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
11: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
12: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550743503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: अन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
1: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
0: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98550 54692 र 98550 54

0: 9968
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: ल ल, दुवै जनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन। छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
8: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
7: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
9: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
6: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।
7: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
10: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
11: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
12: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
10: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
13: सर्जरी सम्बन्धी सेवा,
10: हार जोडी सम्बन्धी सेवा,
13: स्त्री तथा प्रसूति रोग सेवा,
10: बाल रोग सेवा,
13: न्युरो सर्जरी सेवा,
10: न्युरो साइकेट्रिक सेवा,
13: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
12: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 0656-5514 र 5255517।
14: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
15: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
14: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
16: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
6: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
17: विजय तान्चे।
6: विवाह पार्टी सेमिनार वा आरामदाय बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9862124437।
0: अहिले साँझको 6 बज्यो।

0: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570826693 98570826693
2: के भएको म छोरीलाई भुकेर आएको छौ त
3: हेर्नुहोस् न काका छोरी फुल टिप्न बारीमा गएकी थिइन् सर्पले टोकेछ विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको
2: सर्पले टोकेको विषको उपचार गर्न त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनमबाट उपचार गर्छन्
3: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो तर
2: सर केही होइन छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टिभेनम समेत निःशुल्क उपलब्ध गराउँछ खर्चको पनि चिन्ता लिनु पर्दैन
4: बाबा
3: छोरी न त्यो है तिमीलाई केही हुँदैन म एम्बुलेन्सलाई फोन गरिहाल्छु
2: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ बाबु सन्देश तयार भएर छिट्टो बाहिर आऊ त
5: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
7: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नुभयो भने यो समस्या आफै कम भएर जान्छ बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश
8: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
9: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
10: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिटचिट पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
11: मेरो तोला कान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
8: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509034

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा माया कणेलको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। भोटेको सिबाडीबाट मृतकको सम्मानमा आधा राष्ट्रिय झण्डा झुकाइयो। नेपाललाई जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपतिको अपिल। गैंडाकोटका खानेपानी संस्थाहरूद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग। सामाजिक सञ्जालमाथि निगरानी बढाउँदै प्रहरी डिएसपीको नेतृत्वमा छुट्टै टोली। र प्रधानमन्त्री राहत कोषमा काङ्ग्रेसको 1 करोड रुपियाँ सहयोग। एनपिएलको ओटिटी प्रसारण अधिकार नेट टिभीले पायो टिकेटिङ पार्टनरमा ई सेवा।
1: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
1: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
4: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली। मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।
5: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सूचना। नन्दन सामुदायिक वन उपभोक्ता समूहको मिति 2083 5/15 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग फारम यही मिति 2083 5/31 गते सम्मका लागि म्याद थप गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारीका लागि अनुरोध गरिन्छ। नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 6, 8 र 9।
6: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
7: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैंडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
6: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
1: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैंडाकोटमा
8: सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैंडाकोट 4 काङ्ग्रेस चोक। प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
0: विजय खबरमा अब सारमा सुरुवातमा भोटेको सी रसुवाको भटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परि मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज शोक मनाइएको छ। सोही प्रसङ्गबाट रसुवाको भटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परि मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइएको छ। भदौ 18 गते बसेको मन्त्री परिषदको बैठकको निर्णय अनुसार भटेकोशीमा आएको अकल्पनीय बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानमा र सम्झनामा आज देशभर राष्ट्रिय शोक मनाइएको हो। सोही निर्णय अनुसार आज देशभरका सरकारी कार्यालय, विदेश स्थित नेपाली दूतावास र कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। बाढी आएको 13 दिनमा सरकारले मृतकहरूप्रति उच्च सम्मान प्रकट गर्दै शोक दिवस मनाउने निर्णय गरेको थियो। यस्तै यता नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय शोकका अवसरमा गैंडाकोट नगरपालिकाले भुटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति ऐक्यबद्धता जनाएको छ। सरकारको निर्णय अनुसार आज भदौ 22 गते राष्ट्रिय शोक मनाइरहँदा गैंडाकोट नगरपालिकाको नगरपालिकाको परिसरमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो। भदौ 10 गते भुटेकोशी हुँदै त्रिशुली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको घटनाप्रति नगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ। श्रद्धाञ्जली सभामा गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदन भक्त, अधिकारी उपप्रमुख शान्ति कोइराला तथा सम्पूर्ण कर्मचारीहरूको सहभागिता रहेको थियो। सभामा सहभागीहरूले एक मिनट मौन धारण गर्दै प्राकृतिक विपदमा परि ज्यान गुमाउने सम्पूर्ण नेपाली दाजुभाइ तथा सम्पूर्ण दिदीबहिनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए। देशका विभिन्न भूभागमा बाढी पहिरो तथा अन्य प्राकृतिक विपदका कारण ठूलो जनधनको क्षति भइरहेका बेला राष्ट्रिय शोकका रूपमा मनाइएको आजको दिनले विपदमा ज्यान गुमाउने परिवार तथा प्रभावित नागरिकप्रति राज्य र स्थानीय तहको ऐक्यबद्धता प्रकट गरेको नगरपालिकाले जनाएको छ। भुटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ, चितवन, नवलपुर लगायतका क्षेत्रमा मानवीय तथा भौतिक क्षति भएको छ। बाढीका कारण धेरै नागरिक प्रभावित भएका छन् भने कतिपय अझै बेपत्ता रहेका छन्। सडक, पुल, जलविद्युत आयोजना, घर तथा अन्य महत्त्वपूर्ण पूर्वाधारमा समेत क्षति पुगेको छ। गैंडाकोट नगरपालिकाले विपदबाट प्रभावित सम्पूर्ण परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै बेपत्ता नागरिकहरूको शीघ्र खोजी तथा उद्धारका लागि सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै विपदमा परि घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना गर्दै प्रभावित नागरिकको उद्धार तथा पुनस्थापना राज्यका सबै निकाय एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएको छ। नगरपालिकाले यस अकल्पनीय प्राकृतिक विपदका कारण उत्पन्न पीडाको घडीमा सन्तप्त परिवार एक्लो नभएको सन्देश समेत दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल लगायतका मुलुकहरूको जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्नुभएको छ। राष्ट्रपति पौडेलले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै विश्वव्यापी तापमानका कारण जोखिम उत्पन्न भइरहेको उल्लेख गर्नुभएको छ। यस विपत्तिले न केवल हाम्रो हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र दर्शाउँदैन, यसले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न हुन गएको जोखिमप्रति पुनः गम्भीर हुन सचेत गराएको समेत बताउनु भएको छ। राष्ट्रपति पौडेलले डिएनए लगायतका नमुना तथा सम्बन्धित अभिलेख सुरक्षित रूपमा संरक्षण गर्न समेत सचेत गराउनु भएको छ। आवश्यकता अनुसार डिएनए नमुना तथा अन्य सम्बन्धित अभिलेखहरू सुरक्षित रूपमा संरक्षण गरी पहिचान प्रक्रियालाई विश्वसनीय र व्यवस्थित बनाउनेतर्फ सरकारले विशेष ध्यान दिने नै छ भन्ने विश्वास लागेको उहाँले बताउनु भएको छ। राष्ट्रपति पौडेलले मृतकको पहिचानमा संवेदनशील हुन र स्वदेशी तथा विदेशी जोसुकैलाई पर्याप्त प्रमाण दिन सक्ने गरी काम गर्न सरकारलाई आग्रह समेत गर्नुभएको छ। गैंडाकोट एकमा रहेको जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 51,750 रुपियाँ राहत सहयोग गरेको छ। विपदका कारण प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले उक्त रकम सहयोग गरेको संस्थाका अध्यक्ष जगन्नाथ पौडेलले जानकारी दिनुभएको छ। प्राकृतिक विपदका समयमा संस्थाको तर्फबाट सहयोग गरिएको अध्यक्ष पौडेलले बताउनुभयो। उहाँले विपदको समयमा सबै क्षेत्र र समुदाय एकजुट भएर प्रभावित नागरिकको साथमा उभिनु पर्नेमा जोड दिनुभएको छ। संस्थाले आगामी दिनमा पनि सामाजिक तथा मानवीय कार्यमा आवश्यक सहयोग र सहकार्य गर्दै जाने प्रतिबद्धता समेत जनाउनु भएको छ। गैंडाकोट चारमा रहेको गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 55,555 रुपियाँ राहत सहयोग गरेको छ। विपदका कारण प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले उक्त रकम सहयोग गरेको संस्थाका अध्यक्ष विपिन भक्त अधिकारीले जानकारी दिनुभएको छ। प्राकृतिक विपत्तिका समयमा पीडित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्नु सामाजिक उत्तरदायित्व समेत भएकाले संस्थाको तर्फबाट सहयोग गरिएको अध्यक्ष अधिकारीले बताउनु भएको छ। एम्स एब्रोड एजुकेशन गैंडाकोटले गैंडाकोट नगर खेलकुद विकास समितिका पदाधिकारीलाई सम्मान गर्नुका साथै जापान जान लागेका विद्यार्थीहरूका लागि जापान सम्बन्धी शैक्षिक तथा व्यावहारिक परामर्श कार्यक्रम सम्पन्न गरेको छ। आज गैंडाकोट नगरपालिका 5 स्थित कालीगण्डकी चोकमा रहेको एम्स एब्रोड एजुकेशनको सभा हलमा आयोजित कार्यक्रममा नगर खेलकुद विकास समितिका पदाधिकारीलाई सम्मान गरिएको हो। कार्यक्रममा जापान जान लागे विद्यार्थीहरूलाई जापानमा अध्ययन तथा बसाइका क्रममा आइपर्न सक्ने विभिन्न समस्या समाधानका तथा आवश्यक जानकारी प्रदान गरिएको थियो। समस्या समाधानका उपाय तथा आवश्यक जानकारी प्रदान गरिएको बताइएको छ। यस्तै कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर 2 का वडाध्यक्ष प्रकाश सापकोटा

0: गैंडाकोट नगरपालिका वडा नम्बर 2 का वडाध्यक्ष प्रकाश सापकोटाले वैदेशिक अध्ययन तथा रोजगारीका लागि विदेश जानुपर्दा आधिकारिक र कानूनी रूपमा सञ्चालन भएका संस्था मार्फत मात्रै सेवा लिन आग्रह गर्नुभएको छ। उहाँले सकेसम्म स्वदेशमै अवसर खोज्नुपर्ने र विदेश जानुपर्ने अवस्था भए विदेशमा हासिल गरेको ज्ञान सिप र अनुभवलाई नेपाल फर्किएर सदुपयोग गर्नुपर्ने बताउनुभयो। जापान सम्बन्धी परामर्शका क्रममा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरका सञ्चालक वाइबी पौडेलले जापानमा विद्यार्थीहरूले सामना गर्न सक्ने समस्या, समाधानका उपाय तथा जापान पुगेपछि गर्नुपर्ने कामका विषयमा जानकारी गराउनु भएको थियो। एम्स एब्रोड एजुकेसनका सञ्चालक कृष्ण कणेलले विद्यार्थीहरू भाषा र आवश्यक सिपमा दक्ष भएर जापान गएमा अध्ययन तथा बसाई सहज हुने बताउनु भएको छ। उहाँले जापानका लागि सिओई प्राप्त गर्ने विद्यार्थीहरूलाई बधाई दिँदै एम्स एब्रोड एजुकेसनले आवश्यक दर्ता तथा कानुनी प्रक्रिया पुरा गरी शैक्षिक परामर्श सेवा सञ्चालन गरिरहेको बताउनु भएको छ। गैंडाकोट नगर खेलकुद विकास समितिका उपाध्यक्ष लक्ष्मण कार्कीले एम्स एब्रोड एजुकेसनले समितिलाई सम्मान गरेकोमा धन्यवाद समेत व्यक्त गर्नुभएको छ। उहाँले खेलकुद क्षेत्रमा समेत सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर हुने अपेक्षा व्यक्त गर्नुभएको छ। यस्तै गरेर नगर खेलकुद विकास समितिका सदस्य डिलकुमारी घिमिरे दुर्गाले गैंडाकोटमा खेलकुदको विकासका लागि सबै क्षेत्रसँग सहकार्य गर्न आवश्यक रहेको बताउनु भएको छ। उहाँले निजी क्षेत्र तथा विभिन्न सङ्घ संस्थाले खेलाडी र खेलकुद गतिविधिलाई प्रोत्साहन गर्न सहयोग गर्नुपर्ने धारणा राख्नुभयो। गरिमा विकास ब्याङ्क गैंडाकोटका क्रेडिट इन्चार्ज विश्वभूषण श्रेष्ठले विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूको विद्यार्थीहरूले ब्याङ्किङ प्रक्रिया मार्फत प्राप्त गर्न सक्ने शैक्षिक ऋण तथा ब्याङ्किङ सुविधाका विषयमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा गैंडाकोट शिक्षा तथा खेलकुद शाखाका अधिकृत रामप्रसाद अधिकारी, कम्प्युटर अपरेटर नेहाल गौतम, एम्स एब्रोट एजुकेसनका कर्मचारी, खेलकुद प्रेमी विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विज्ञानपुरी र सुलभ लामिछानेले नेपाली तथा जापानी भाषामा स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण काउन्सिलर दिनेश पण्डितले गर्नुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले भदौ 10 गते विनाशकारी बाढी तथा पहिरोपछि उत्पन्न विपदको सामना गर्न सबै राजनैतिक दल र नागरिकलाई एकबद्धता हुन आह्वान गर्नुभएको छ। आज राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यो समय दोषारोपण र राजनीतिक विवादमा अल्झनै नभई राष्ट्रिय एकता र एकबद्धता प्रदर्शन गर्ने समय भएको बताउनु भएको हो।
1: तथा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्य यथाशीघ्र सफल होस् भन्ने कामना गर्दछु। विपत्तिमा प्रत्यक्ष रूपमा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल

0: सेवा भाव नेपालको उत्कृष्ट मानवीय भावना राष्ट्रिय चरित्रको प्रतिनिधित्व गर्दछ भन्ने कुरा म गर्वका साथ यहाँ भन्न चाहन्छु। तर
1: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा खसेको पहिरो पछ्याउने र सडक मर्मत गर्ने कार्यलाई तीव्रता दिएको छ। नागढुङ्गा मुगलिन सडक योजना पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार अहिले सो क्षेत्रमा 9 ठूला मेसिनहरू प्रयोग भएर काम भइरहेको छ। सडक मर्मतका लागि 6 एक्सावेटर, 1 बुलडोजर, 1 लोडर र 1 जेसिबी परिचालन गरिएको समेत जनाइएको छ। इन्जिनियर मिश्रले सडकलाई पुरानै अवस्थामा फर्काउन र दिगो बनाउन डिजाइन अनुसारको काम भइरहेको समेत जानकारी दिनुभएको छ। उहाँले अहिले सो क्षेत्रमा थुप्रिएको ठूलो परिणामको माटो फाल्नुपर्ने र भौगोलिक बनावट अप्ठ्यारो भएका कारण काममा केही चुनौती देखिए पनि सुरक्षाका उपायहरू अप्नाएर काम गरिरहेको र कामको प्रकृति हेर्दा अझै 6-7 दिनसम्म काम सक्न समय लाग्ने समेत उहाँले बताउनु भएको छ। प्रहरीले भोटेकोसीको बाढीका बारेमा सामाजिक सञ्जालमा भ्रामक भिडियो पोस्ट गर्ने तथा पीडित परिवारबारे अभद्र पोस्ट गर्ने तथा कमेन्ट गर्नेमाथि निगरानी बढाएको छ। प्रहरीको साइबर ब्युरोले यसका लागि छुट्टै अनुसन्धान टोली नै गठन गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपछि बाढीसित जोडिएका विषयमा भ्रम सिर्जना हुने खालका गतिविधि तथा कमेन्टहरू विभिन्न सामाजिक सञ्जाल मार्फत पोस्ट हुन थालेपछि प्रहरीले निगरानी बढाउन थालेको हो। यसका लागि ब्युरोले डिएसपी गजेन्द्र आचार्य नेतृत्वको टोली समेत बनाएको छ। टोलीमा हाल 10 रहेको र आवश्यकता अनुसार थप गर्ने ब्युरोले जनाएको छ। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
2: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
3: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
2: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
4: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
5: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
1: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। गैंडाकोट 7 स्थित कर्णेल परिवारले आमा गंगा कर्णेलको स्मृतिमा रचना वाचन कार्यक्रम आयोजना गरेको छ। सम्पूर्ण किताब नारायणगढ संघको समन्वयमा कर्णेल परिवारले सोमबार भरतपुरमा रचना वाचन कार्यक्रम गरी दिवंगत आमालाई स्मरण गरेको हो। कर्णेल परिवारकी काइली छोरी मोनिका कर्णेल पराजुलीको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रममा प्राज्ञ नारायण सापकोटा प्रमुख अतिथि, प्रमुख जिल्लाधिकारी गणेश अर्याल, वीरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख प्रेम सागर भण्डारी विशिष्ट अतिथिका रूपमा रहनु भएको थियो। स्रष्टाहरूले आफ्ना रचना समेत वाचन गर्नुभएको थियो। चितवनको प्रमुख पर्यटकीय क्षेत्र सौराहमा पर्यटकको आवागमन बढ्ने समयमा नै होटलको अकुपेन्सी 5%भन्दा कममा झरेको छ। विगतका वर्षमा यस समयमा आन्तरिक तथा बाह्य पर्यटकको चहल पहल बढ्ने गरे पनि यसपटक भने सौराह सुनसान जस्तै बनेको पर्यटन व्यवसायीले बताएका छन्। क्षेत्रीय होटल सङ्घ सौराहका पूर्व अध्यक्ष सुमन घिमिरेका अनुसार अधिकांश होटलको अकुपेन्सी 5%भन्दा कम रहेको छ भने बुकिङ भएका कोठा समेत रद्द भइरहेका छन्। होलिभिजन पब्लिक स्कुलका प्रिन्सिपल, अङ्ग्रेजी पुस्तक श्रृङ्खलाका लेखक तथा मेट्रो प्याप्सनका अध्यक्ष मिनराज बस्ताकोटी नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ चितवनको अध्यक्षमा निर्वाचित हुनुभएको छ। उहाँ 3 कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो। बस्ताकोटी सहित 9 नयाँ कार्य समिति निर्वाचित भएको छ। नयाँ कार्य समितिको उपाध्यक्षमा दिलीप कुमार शर्मा, सचिवमा उपेन्द्र बाबु ढकाल, कोषाध्यक्षमा खेमलाल पहाडी र संयुक्त सचिवमा लेखनाथ खनाल रहनु भएको छ। त्यसै गरी सदस्यहरूमा भानुभक्त कर्णेल, रामहरि खकुराल, रमेश

0: अधिकारी लगायतका रहनु भएको जनाइएको छ। नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि आज 1,38,49,425 रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। नेपाल राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीहरूबाट कर्मचारीहरूका तर्फबाट संकलित रकम कोषमा जम्मा गरिएको जनाइएको छ। नेपाली काङ्ग्रेसले रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सरकारलाई 1 करोड रुपियाँ आर्थिक सहयोग गरेको छ। पार्टी महामन्त्री प्रदीप पौडेल सहितको टोलीले आज सिंहदरबारमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेलाई भेटेर सहयोग रकम हस्तान्तरण गरेको हो। भेटका क्रममा अर्थमन्त्री डाक्टर वाग्लेलाई बाढी प्रभावित नागरिकको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेको महामन्त्री पौडेलले बताउनु भएको छ। रसुवा स्थित भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढी पश्चात प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म 13,396 जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उद्धार गरिएका मध्ये 3,533 जना रसुवा, नुवाकोट र धादिङका 39 वटा होल्डिङ सेन्टरमा सुरक्षित रूपमा आश्रय लिइरहेका छन्। बाढीपछि हालसम्म 1,355 जना बढीको शव फेला परेको छ भने 4,996 जना अझै सम्पर्कविहीन रहेका छन्। हालसम्म 98 वटा शवको शनाखत भए आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ। बाढीपछि घाइते तथा प्रभावित गरी हालसम्म 6,672 जनाले उपचार सेवा लिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनु भएको छ। विभिन्न अस्पतालमा उपचाररत 323 मध्ये 228 जना डिस्चार्ज भएको महतले बताउनु भएको हो। त्यस्तै नेपाली सेनाबाट 3,379 जना र सशस्त्र प्रहरीबाट 2,970 जनाले स्वास्थ्य उपचार लिएको उहाँले जानकारी दिनुभएको हो। विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्दै उहाँहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको काम अघि बढाइरहेको प्राधिकरणले जनाएको छ। मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न खुल्ला गरिएको छ। गत भदौ 8 गतेको जिल्ला स्तरीय निर्णय अनुसार आजदेखि ढिलो पाक्ने स्याउ उत्पादनको पोस्ट हार्भेस्ट खुल्ला सुरु गरिएको हो। यसअघि मुस्ताङमा छिटो पाक्ने स्याउ भदौ 15 गतेदेखि टिपाई गर्न पाइने निर्णय भएको थियो। आजदेखि ढिलो पाक्ने स्याउको बगैँचामा टिपाई गर्न पाइने गरी खुल्ला गरिएको छ। मुस्ताङमा उत्पादन हुने स्याउ मध्ये गाला, फुजी र साउने स्याउ छिटो पाक्ने प्रजाति अन्तर्गत पर्छन्। अन्य जातका स्याउ केही ढिलो पाक्ने सूची अन्तर्गत पर्दछन्। मुस्ताङी स्याउको ब्रान्डलाई जोगाइराख्न जिल्ला स्तरबाट स्याउ टिप्न पाइने कार्यतालिका सार्वजनिक गरिएको हो। विजय खबरमा अब खेल खबरको पालो। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटको ओटिटी प्रसारण अधिकार नेट टिभीले प्राप्त गरेको छ। नेपाल क्रिकेट संज्ञानले आह्वान गरेको भोलपत्रमा 18,04,00,000 रुपियाँमा नेट टिभीले ओटिटी अधिकार पाएको हो। त्यस्तै नेपालभित्र लिनियर टेलिभिजन अधिकार 14,64,00,000 रुपियाँमा हिमालय टेलिभिजन नेटवर्क प्रणालीले पाएको छ। यस्तै टिकेटिङ अधिकार 85,00,000 रुपियाँमा ई सेवाले पाएको छ। टिकेटिङबाट प्राप्त हुने आमदानीको 95% क्यानलाई र 5% ई सेवालाई प्राप्त हुनेछ। एनपिएल आउँदो कार्तिक 9 गतेदेखि मङ्सिर 5 गतेसम्म किर्तिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ। विजय खबरमा अब पालो भएको छ मौसम सम्बन्धी खबरको। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरथर स्थान भन्दा केही उत्तरतर्फ रहेको छ। साथै उत्तर प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ भने मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बादल लागेको छ। कोशी मधेश लुम्बिनी र सुदूर पश्चिम प्रदेश का थोड़े स्थान तथा बागमती प्रदेश का पहाड़ी भूभाग को एक दुई स्थान में हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज राति देशभर साधारणतया बादल लाग्ने छ। कोशी बागमती गण्डकी प्रदेश का हिमाली भूभाग का कई स्थान में लुम्बिनी कर्णाली सुदूर पश्चिम प्रदेश को हिमाली भूभाग का थोड़े स्थान में मेघ गर्जन चट्टान सहित मध्यमसम्म को वर्षा हिमपात को संभावना रहेको छ। कोशी र सुदूर पश्चिम प्रदेश को पहाड़ी र तराई भूभाग को एक दुई स्थान में भारी वर्षा को संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। भोटे कोशी बाढीबाट मृतकको सम्मानमा आधा राष्ट्रिय झण्डा झुकाइयो। नेपाललाई जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपतिको अपिल। गैंडाकोटका खानेपानी संस्थाहरूद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग। सामाजिक सञ्जालमाथि निगरानी बढाउँदै प्रहरी। डिएसपीको नेतृत्वमा छुट्टै टोली। र प्रधानमन्त्री राहत कोषमा काङ्ग्रेसको 1 करोड रुपियाँ सहयोग। एनपिएलको ओटिटी प्रसारण अधिकार नेट टिभीले पायो। टिकेटिङ पार्टनरमा ई सेवा। अवस्था सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभर एकै साथ प्रसारण भइरहेको बेलुका 6:30 विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। माया कनेल बिदा हुन्छु। नमस्कार।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी। मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने। कहीँ 20-22 चोटि पनि हुन्थ्यो। त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले। अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा। मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो। पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550509 34।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
6: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
8: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550074503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
9: जन्ममिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
10: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोकको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: घर घरमा भान्साघर, अब भान्साघर लङ रेन्ज चामल सेतो बोरामा पनि उपलब्ध छ।
1: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
0: जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल।
2: स्वाद मात्र होइन प्रेम पस्किने।
3: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
4: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
5: जापानिज भाषा कहाँ?
4: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
5: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
6: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556538894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0078512094, मोबाइल 9809233894।
7: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
8: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर, मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
9: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
10: पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 9855505934।
12: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
13: सर, एउटा प्रश्न सोधौँ है।
14: सोधन
13: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
14: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
13: हस्, धन्यवाद सर।
15: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
16: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

0: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोला कान्त सेना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855509034
6: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
7: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
6: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
7: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नै बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि
8: ए ल ल जाऊ जाऊ जाऊ
9: सबैजना हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 9862124437
7: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
10: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सूचना नन्दन सामुदायिक वन उपभोक्ता समूहको मिति 2083/5/15 बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग फारम यही मिति 2083/5/31 सम्मका लागि म्याद थप गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारीका लागि अनुरोध गरिन्छ नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 6, 8 र 9
11: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
12: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले
11: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर
12: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
11: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
12: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबलकार गैंडाकोट 1 नौलपुर
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम के कागजात चाहिन्छ होला
13: एउटा निवेदन चाहिन्छ बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
14: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
15: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
16: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स, लीलाचोक, नारायणगढ।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवा बाढीपछि चीनमा फसेका नेपाली धमाधम स्वदेश फर्किँदै, हराएकाहरूको भने खोजी तीव्र। सुरुङभित्र 121 जना फसेको सेनाको भनाई, बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगेको प्राधिकरणको दावी।
1: तिनटै सुरक्षा निकायलाई त्यसलाई पठाएर त्यसलाई चेक गरेर अझ चाहिँ हाम्रो फिल्डमा खटिएको टिमलाई चाहिँ हामीले पठाइराखेको अवस्था पनि छ।
0: सप्तकोशीमा पानीको वहाव बढेपछि कोशी ब्यारेजमा रातो बत्ती, कृष्णभीर पहिरोले ग्यासदेखि खाद्यान्नसम्मको आपूर्तिमा संकट। नागढुङ्गा मुङलिङ सडक खण्ड खुलाउन 9 ठूला मेसिनबाट काम तीव्र।
2: त्यो दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाएँ, त्यो टनेलभित्र फसेका व्यक्ति होइनन्, परिजनसँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्।
0: आजदेखि सबै प्रजातिको मुस्ताङ्गी स्याउ टिप्न खुला। डल्ले खोर्सानीमा मापदण्डभन्दा बढी विषादी भेटियो। बाढी र पहिरोको विपत्तिमा राष्ट्रिय एकताका लागि राष्ट्रपति पौडेलको आह्वान।
3: यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो। यो समय पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो।
0: र जापानमा भारी वर्षापछि पहिरोको जोखिम उच्च, आपतकालीन चेतावनी जारी।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: एकद्वार प्रणालीका नाममा राहतको गति रोक्ने होइन, सहयोगका हातहरूलाई अझ छिटो पीडितसम्म पुग्ने वातावरण बनाउनुपर्छ। कतै सहायता सामग्री थुप्रिएर खेर जाने र कतै समयमै नपुग्दा जीवन गुम्ने विडम्बना अब दोहोरिनु हुँदैन। सरकारले आवश्यकता अनुसार राहतको समुचित समन्वय र वितरण सुनिश्चित गर्दै सहयोग गर्न चाहने सबैलाई सहज बाटो खोल्नुपर्छ। निजी क्षेत्र, संघ संस्था र व्यक्तिगत दाताले पनि भावनासँगै विवेक पुर्याई आवश्यक सामग्री मात्र संकलन र वितरण गर्ने संस्कार बसाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको दावी गरेको छ। प्राधिकरणमा आज आयोजित कार्यक्रममा कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले हेलिकप्टरले लैजानुपर्ने ठाउँ बाहेक अन्य स्थानमा राहत पुगिसकेको बताउनु भएको हो। हाल हेलिकप्टर उद्धार र खोजी कार्यमा प्राथमिकता दिइरहेकाले हेलिकप्टर मार्फत राहत लैजानुपर्ने ठाउँबाट भने पठाउन नसकिएको उहाँको भनाइ छ। स्थानीय सरकारसँग निरन्तर गरेर राहत वितरणको काम अगाडि बढाइएको छ। विपद प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम निरन्तर बढिरहेको र 3 सुरक्षा निकायले पहिलो दिनदेखि नै सक्रियतापूर्वक काम गरिरहेको उहाँको भनाइ छ। उद्धार र राहतमा कुनै पनि कसुर बाँकी नराख्न राज्य संवेदनशील रहेको उल्लेख गर्दै उहाँले पहिलो दिनदेखि निरन्तर काम गरिरहेको बताउनुभयो।
1: खोजमा, उद्धारमा, राहतमा कुनै पनि कसर बाँकी नरहोस्, राज्यको तर्फबाट राज्यले गर्ने कुरामा हामी एकदमै सेन्सिटिभ छौँ र हामीले डे वान मर्निङ इभिनिङ नाइट कतै के पनि भनेका छैनौँ, हामी त्यसरी काम गरिराखेको अवस्था छ। यसलाई पनि हजुरहरूले चाहिँ अलिकता हाम्रो कामको हामीले चाहिँ गरेको जुन प्रयास छ यसलाई पनि हेरिदिनुहोला भन्ने अनुरोध गर्दै, केही चाहिँ त्यहाँ गुनासाहरू छन् त्यो गुनासोलाई हामी सम्बोधन गर्दैछौँ। केही बेपत्ता भएका नामहरू आइराखेका छन् त्यसलाई पनि हामी चाहिँ हेर्दैछौँ। आउने बित्तिकै हामीले चाहिँ तिनटै सुरक्षा निकायलाई त्यसलाई पठाएर त्यसलाई चेक गरेर अझ चाहिँ हाम्रो फिल्डमा खटिएको टिमलाई चाहिँ हामीले पठाइराखेको अवस्था पनि छ।
5: उहाँले केही गुनासाहरू सम्बोधन भइरहेको र बेपत्ता व्यक्तिहरूको नाम आउने बित्तिकै 3 सुरक्षा निकाय मार्फत जाँच गराई टोली परिचालन गरिएको बताउनुभयो। यसैबीच भदौ 10 रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण चीनमा फँसेका नेपालीहरू क्रमशः नेपाल फर्किएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार हिजोसम्म तातोपानी नाकाबाट 536 नेपाली नेपाल फर्किएका छन्। आज 106 जना नेपाली फर्किने क्रममा रहेको मन्त्रालयले जानकारी दिएको छ। यसैबीच रसुवा बाढीपछि उद्धारमा खटिएको नेपाली सेनाले विद्युत गृहका सुरुङभित्र करिब 121 जना मात्रै फँसेको जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज गरिएको पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुवास जङ थापाले त्रिशुली 3B 90 जनाको उद्धार टोली परिचालन गरिएको जानकारी दिनुभयो। बाढीले ल्याएको लेदुको दलदल र हिलोका कारण खोजी तथा उद्धारमा कठिनाई भइरहेको उहाँको भनाइ छ।
2: त्यो दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाएँ, त्यो टनलभित्र फसेका व्यक्ति होइनन्, परियोजनासँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने रसुवागढी 5, लामटाङ 7, चिलिमे 7, अप्पर त्रिशुली 1, 50, 3A 40 भए तापनि 3-4 जना भन्ने चाहिँ त्यो भाइको इन्टरभ्यू र 40 राख्दा पनि 3B 120, यो त बाहिर गर्दा हाराहारी 121 जना मात्रै टनलभित्र पसेको चाहिँ तथ्य यो हुन्छ देखिन्छ।
5: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इफानले बाढीमा परि 983 जना सम्पर्कविहीन भएको जनाउँदै आएको छ। काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव देखिएको छ। कृष्ण भीरमा पहिरो जाँदा आयात नहुँदा उपत्यकामा चरम अभाव देखिन थालेको हो। नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघका अनुसार माग र आपूर्ति बीचको सन्तुलन नमिल्दा बजारमा हाहाकार भएको छ। उपत्यकामा दैनिक करिब 40,000 सिलिन्डर ग्यासको माग रहे पनि आपूर्ति भने करिब 25,000 मात्रै रहेको व्यवसायीले बताउँदै आएका छन्। रसुवाको भोटिकोसी र त्रिशुली नदीमा आएको भीषण बाढीले पृथ्वी राजमार्गको धादिङ स्थित कृष्ण भीरमा सडकको ठूलो हिस्सा कटान गरेपछि काठमाडौँ भित्रिने प्रमुख मार्ग नागढुङ्गा मुगलिङ सडक 8 दिनदेखि अवरुद्ध छ। सडक अवरुद्ध भएसँगै ग्यास मात्र होइन पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्ति समेत नराम्ररी प्रभावित भएको छ। नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार काठमाडौँमा दैनिक माग 40,000 सिलिन्डर भए पनि हाल करिब दैनिक 15,000 सिलिन्डर अभाव रहेको सिआइएनसँग बताउनुभयो। यस्तै ग्यास विक्रेता र होटेल व्यवसायीहरूले आफै तराईका डिपोबाट ग्यास ढुवानी गरिरहेका छन्। ग्यासको सहज आपूर्तिका लागि काठमाडौँ उपत्यका बाहिरबाट पनि आयात भइरहेको ग्यास विक्रेता संघका उपाध्यक्ष विष्णु दुलालले सिआइएनलाई बताउनुभयो।
6: कृष्णभीरको बाटो अहिले पहिरो गएको भएर यताबाट गाडी ट्याङ्करहरू आएको छैन। काठमाडौँमा कुनै पनि ट्याङ्करहरू आएकै छैन। काठमाडौँको छेउछाउ र काठमाडौँमा भएका आसपासका कम्पनीलाई यसै पनि अप्ठ्यारो परेको होइन। अब अलिअलि ल्याएका छन्, अलिअलि ल्याएको भने उ त बढै बेचिरहेका छन्। विक्रेतामा ग्यास जान सकेन अनि विक्रेतामा ग्यासै नगएपछि तपाईँको चाहिँ विक्रेताले त उपभोक्तालाई कसरी दिने, त्यो खालको समस्या छ होइन। अब उद्योगले डिलरलाई ग्यासै दिएको अवस्था छैन अहिले।
5: ग्यासका लागि अहिले उपभोक्ताहरू राति पनि लाइन बस्न बाध्य भएका छन्। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा खसिएको पहिरो पछ्याउने र सडक मर्मत गर्ने कार्यलाई तीव्रता दिएको छ। नागडुङ्गा मुगलिङ सडक योजना पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार अहिले सो क्षेत्रमा 9 ठूला मेसिनहरू प्रयोग गरेर काम गरिरहेको छ। सडक मर्मतका लागि 6 एक्सकाभेटर, 1 बुलडोजर, 1 डोजर र 1 जेसीबी परिचालन गरिएको छ। राजमार्ग पूर्ण रूपमा सञ्चालनमा कहिले आउँछ भने हामीले धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेलाई सोधेका छौँ।
7: यो भोटेकोसी बाढीको कारणले गर्दाखेरि हाम्रो धादिङ जिल्लाभित्र पर्ने कृष्णभीरको पहिरो नदीको कटानले गर्दाखेरि त्यो पहिरो गएको अवस्था छ र पहिरोलाई चाहिँ अब पन्छाउनको लागि र अब त्यो पहिरो चाहिँ ठुलो जोखिमयुक्त पहिरो भएको हुँदाखेरि हाम्रो त्यहाँ प्राविधिक जनशक्ति त्यही अनुसारको इक्विपमेन्टहरू सबै संयन्त्र परिचालन गरेर कृष्णपुरको पहिरो हटाएर दुईतर्फी सवारी साधन खुलाउने प्रयासमा काम भइरहेको छ। र विशेष गरेर अब यो काम चाहिँ प्राविधिक काम अब काम गर्दै जाँदाखेरि केही टेक्निकल इरहरू पनि आइराख्ने त्यसलाई पनि समाधान गर्दै जानुपर्ने भगाउँदाखेरि अब समय चाहिँ यति नै लाग्छ भनेर भन्न सक्ने अवस्था छैन।
5: राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ 10 गतेको विनाशकारी बाढी र पहिरो पछि उत्पन्न कठिन परिस्थितिमा सम्पूर्ण राजनैतिक दल र नागरिकहरूलाई एकबद्धता हुन आह्वान गर्नुभएको छ। आज राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यो समय दोषारोपण वा राजनैतिक विवादमा अल्झिने नभई राष्ट्रिय एकता र एकबद्धता प्रदर्शन गर्ने समय भएको बताउनुभयो। राष्ट्रपति पौडेलले हिमनदीको बरफ र चट्टान सहितको हिम पहिरोका कारण आएको बाढीलाई कहाली लाग्दो प्राकृतिक प्रकोपको संख्या दिनुभयो। यस विपत्तिले असंख्य मानव जीवन, घर परिवार, सड़क पुल र जलविद्युत आयोजना लगायत राष्ट्रका महत्वपूर्ण पूर्वाधारमा अकल्पनीय क्षति पुर्याइएकोमा उहाँले गहिरो शोक व्यक्त गर्नुभयो। मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले शोक स्तब्ध परिवारमा समवेदना प्रकट गर्नुभयो।
3: यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो। यो समय पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो। हामी पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनस्थापनाको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ।
5: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा, मगरले, रसुवा लगायत बाढी तथा पहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकारले उद्धार, राहत, स्वास्थ्य सेवा तथा अस्थायी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ। रसुवाको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रको अवस्था, प्रदेश सरकारले गरेको काम, चुनौती तथा आगामी योजनाबारे आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री थापाले बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवनका 15 स्थानीय तह बाढी तथा पहिरोबाट प्रभावित भएको बताउनुभयो।
8: जति पनि सेल्टरमा आएर खाना खुवाउने काम प्रदेश सरकारले गरेको छ, हामीले स्थानीय तहले गर्दाखेरि पनि त्यसको चाहिँ स्रोत भर्ना प्रदेश सरकारबाट गर्ने भनेर हामीले त्यो निर्देशन दिएका छौँ। पालिका प्रमुखजीहरूलाई त्यो गर्नुहोस्, तपाईँको खर्च हामी चाहिँ प्रदेश सरकारबाट बियर गर्छौँ भनेर हामीले उहाँहरूलाई भनिसकेपछि तत् अनुसारै त्यहाँ भएको छ। सब व्यवस्थापन गर्नेदेखि लिएर त्यसको चाहिँ डिएनए टेस्ट गर्नेदेखि लिएर सबै कामहरू हामीले सुरु गर्यौँ।
5: साझा खबरमा अब खेल खबर। जापानको राजधानी टोकियोको दक्षिणमा रहेको द्वीपमा लगातारको भारी वर्षापछि पहिरोको उच्चतम तहको आपतकालीन चेतावनी जारी गरेको छ। भारी वर्षाका कारण पहिरो तथा अन्य प्राकृतिक विपत्तिको जोखिम बढेसँगै स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। अब खेल खबर। नेपाल भलिबल लिग एनबिएलमा अन्नपूर्ण स्पाइकर किङ्सले लगातार दोस्रो जित हासिल गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवड हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले मधेस वारियर्सलाई 3-1 सेटमा हरायो। मधेसको यो लगातार तेस्रो हार हो। मधेस पहिलो खेलमा सगरमाथा स्म्यासर्स र दोस्रो खेलमा काठमाडौँसँग पराजित भएको थियो। प्रतियोगितामा अहिले बेलुकी 7 बजे सगरमाथा र कर्णाली खेल्दैछन्। 6 टोली सहभागी पहिलो संस्करणको एनबिएलको विजेताले 20,00,000 रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ।
9: सन्तोषी रावल।
0: हुम्लाका किसानहरू सस्तैमा स्याउ बेच्न बाध्य।
10: व्यापारी आया छन् र व्यापारी हामी मिलेका छैन। राताको 35 रुपियाँ व्यापारीले भनेका छन्, 40 रुपियाँ हामीले भनेका छौँ। तिथिआन त्यत्तिकै छन्। होल्डिङको 30 रुपियाँ भन्दा हामी 35 रुपियाँ भन्दा
0: सरकारले तोक्यो प्रति किलो 60 रुपियाँ, तर किसानलाई 40 रुपियाँ पाउन पनि मुस्किल। रिपोर्टसँगै बाढी प्रभावित क्षेत्रमा सर्पको जोखिम, राहत आवश्यकताको आधारमा प्राथमिकता दिइने लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
9: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
11: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
9: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
11: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याऊ।
12: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ। चौरा जंक फूड भन्दा पोसिलो खानेकुरा बाँडौँ।
9: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सिआइएन।
13: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
9: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
13: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
13: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोरा छोरीसँग साथी जस्तै संवाद गरौँ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
13: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
9: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। पूर्वी पहाड़ी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव 2,00,000 क्युसेक प्रति सेकेन्ड नाघेको छ। पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो बत्ती बालेर उच्च सतर्कता अपनाइएको छ। सुनसरी प्रहरीले आज मध्याह 12:15 बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर 2,07,435 क्युसेक प्रति सेकेन्ड पानी बगिरहेको जनाएको छ। काठमाडौँको कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको डल्ले खुर्सानीमा मापदण्ड भन्दा बढी विषादी भेटिएको छ। कृषि केन्द्रीय प्रयोगशालाले गरेको परीक्षणमा मकवानपुरको इन्द्र सरोवरबाट ल्याइएको डल्ले खुर्सानीमा कार्बोमेट 2.34 र अर्गानोफस्फेट समूहको विषादी 40.58% भेटिएको हो। 35-45% विषादी भेटिएमा तत्काल खान नमिल्ने र केही दिन मात्र राखेर उपभोग गर्न मिल्ने मापदण्ड रहेको छ। मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न खुला गरिएको छ। जिल्ला स्तरीय निर्णय अनुसार ढिलो पाक्ने स्याउको समेत आजदेखि टिपाई सुरु भएको हो। यसअघि छिटो पाक्ने गाला फुजी र साउने प्रजातिका स्याउ भदौ 15 गते टिप्न खुला गरिएको थियो। स्याउको गुणस्तर, स्वाद र मुस्ताङी स्याउको ब्रान्ड कायम राख्न जिल्ला स्तरमै टिपाईको कार्यतालिका बनाइएको हो। गत वर्ष मुस्ताङमा 1 वर्षमा 1,10,00,000,000 रुपियाँ भन्दा बढीको स्याउ उत्पादन भएको थियो। उत्पादित स्याउमध्ये करिब 90% जिल्ला बाहिर बिक्री भएको थियो। मुस्ताङका 5 स्थानीय तहमा करिब 879 हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको कृषि तथा पशुपन्छी विकास कार्यालयले जनाएको छ। गएको असार 29 गते बसेको जिल्ला दर निर्धारण समितिको बैठकले जिल्लाका उत्पादित वस्तुहरूको मूल्य निर्धारण गरे पनि किसानले स्याउ न्यूनतम मूल्यमा बिक्री गर्न बाध्य भएका छन्। प्रमुख जिल्ला अधिकारी भोलानाथ गोरागाईको अध्यक्षतामा बसेको बैठकले जिल्लामा उत्पादित स्याउ ग्रेड अनुसार क्रमशः ए ग्रेडको प्रति किलो 60 रुपियाँ, बी ग्रेडको प्रति किलो 50 रुपियाँ र सी ग्रेडको प्रति किलो 40 रुपियाँ निर्धारण गरे पनि हुम्लाको तल्लो क्षेत्र दाञ्चुली र ताजा कोटका किसानहरूले सस्तैमा स्याउ बेच्न बाध्य छन्।
15: विगतका वर्षहरूमा स्याउ बिक्री नभई बाँदर र किराहरूले खाइ सकाउने भएपछि यस वर्ष नपाकेकै स्याउ किसानले बिक्री गर्न थालेका छन्। दैनिक गोठालो लागे पनि बाँदरले सकाउने गरेको र मौरी अरिङ्गाल जस्ता किराहरूले खाएर सकाउन थालेपछि भाव नपाए पनि बिक्री गर्न बाध्य भएको अदाञ्चुली गाउँपालिका वडा नम्बर 5 का बिरबल सिंहले बताउनुभयो।
10: व्यापारी आया छन् र व्यापारी हामी मिलेका छैन। राताको 35 रुपियाँ व्यापारीले भनेका छन्, 40 रुपियाँ हामीले भनेका छौँ,
15: जाने भएकाले यसपालि नपाक्दै बेच्न लागेको बताउँदै गत वर्ष भन्दा यस वर्ष स्याउ फलेको बताउनु भयो।
16: 25-30 पेटी भयो, मेरा 15 पेटी जति छन्, मैले धेरै फलेन। अन्त निर्मल चाहिँका बस्ता पनि त्यही अर्को डाँडा फेरि मेरै नामगर विद्या चाहिँका बस्ता पनि अहिलेसम्म सबै गरेर त्यस्तै पाँच कार्टुन हाम्रो गाउँमा मिल्ने
15: मुलाको स्याउ खरिदका लागि मुगु जिल्लाबाट समेत व्यापारी आउने गरेका छन्। स्याउको व्यापारमा लाग्नु भएका धनमल साई जिल्लाको दर रेट अनुसार किसानलाई मूल्य दिन नसकिने बताउनुहुन्छ।
17: जिल्लाको अनुसार दर रेट यता हालौँ भने यताबाट डाइरेक्ट जिल्लामा गाडी पुगिदियो ठाउँमा गाडी
15: किसानको बारीबाटै

0: फिफ्टी र ए ग्रेडको चाहिँ 60 रुपियाँ भनेर चाहिँ हामीले त्यसरी निर्धारण गरेको हो। कृषकहरू नै हतारिएपछि यसमा हामीले रेट त हामीले कायम गऱ्यौँ, त्यो रेट भने एकदमै न्यूनै रेट कायम गरेको, त्यही रेटमा पनि बिक्री गर्न नसकेको र उनीहरूले खरिद गर्ने बेला अझै मूल्य घटाउन सक्ने र त्यसलाई चाहिँ त्यो भावनाले राम्रो मूल्य चाहिँ पाएको छैन अहिले कृषकले। तर होल टोटलमा गर्दाखेरि अब त्यो रेटहरू त्यो उत्पादन जो जसले गर्नुहुन्छ कृषकहरू र जो जो खरिद गर्न आउँछ तिनीहरूले चाहिँ एक आपसमा सल्लाह गरेर त्यो बिक्री कतिमा गर्ने, उसले खरिद कतिमा गर्ने भने त्यो आपसी सरसल्लाह अनुसार उनीहरूले खरिद बिक्री गर्नु जा हो, पाएकोस् कि नपाएकोस् तर हतार हतार गरेर चाहिँ बिक्री गर्ने जुन सिस्टम छ यसले गर्दाखेरि चाहिँ रेट एकदमै लो मूल्यमा चाहिँ उहाँहरूले चाहिँ बिक्री गर्न बाध्य हुनुभएको छ। अब यस्तै कुरा गर्नुहुन्छ भने अस्ति एक दुईवटा कृषकसँग मैले फोन सम्पर्क गरेँ, अहिले चाहिँ हतार नगर्नुहोस् र राम्रो रेट पाउनुहुन्छ तपाईँले, मैले बरु एक दुईजनासँग चाहिँ सम्पर्क गरेर उहाँहरूले त्यहीँबाट खरिद गर्ने लिएर जानुहुन्छ भन्दाखेरि तिनीहरूको चाहिँ के यतैतिर गएको आफन्तीहरूसँग चिन्तन गरायो, त्यो अनुसार बिक्री भयो।
1: जिल्ला प्रशासन कार्यालय तथा जिल्ला दर समितिले प्रति किलो 60 रुपियाँसम्म निर्धारण गरे पनि किसानहरूको समस्या, बजारको अभाव तथा भण्डारणको समस्या
2: बाढीको लेदो पन्छ्याउँदा ख्याल गर्नुपर्ने।
3: साधारण जनताहरू जाँदाखेरि चप्पल गाडी नै भएर खाली खुट्टै गएको देखिन्छ, उहाँहरू जाने त्यहाँ जाने सिसा ढुङ्गा माटो किला जेले पनि खुट्टाहरू काटेर चाहिँ धेरै आइरहनु भयो, त्यस्तो केस पनि हामीले एकदम धेरै हेरिरहेको छौँ। अब त्यसको लागि वर्षौँलाई चाहिँ बुट लाएर जानु पर्यो।
2: बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सतर्कता राहतमा आवश्यक सामग्रीको माग, विशेष जानकारी सहितको मिलिजुली नेपाली बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली।
5: मिलिजुली नेपालीमा महत्त्वपूर्ण जानकारी र खबरहरू। यदि तपाईँ आफ्नो घर र छरछिमेकको लेदो पन्छाउने, घरभित्रका सरसामानहरू निकाल्ने काम गर्दै हुनुहुन्छ भने आफू र आफ्नो परिवारको सुरक्षामा विशेष ध्यान दिनुहोला। यसरी काम गर्दा शरीरमा चोटपटक लाग्ने मात्र होइन, सर्प तथा विषालु किराले टोक्ने सम्भावना हुने चिकित्सकहरूले बताएका छन्। अहिले बाढी प्रभावित क्षेत्र नुवाकोटमा स्वास्थ्य उपचारमा खटिनुभएका सशस्त्र प्रहरी अस्पताल काठमाडौँका डाक्टर अरुणा ठकुरीको कुरा एकैछिन सुनौँ।
3: विशेष गरी चाहिँ रातको समयमा लाइट बोकेर हिँड्नु पर्यो, अनि चप्पल नलाएर जुत्ता लाएर हिँड्नु पर्यो। अब दराजमा अथवा कुनै पनि त्यो खाल्डाखुल्डीमा हात हाल्दा अथवा हिँड्दाखेरि चाहिँ टर्च बालेर हेरेर मात्र हिँड्नु पर्यो। लुगाहरू पनि निकाल्दाखेरि राम्रोसँग फिजाएर अनि मात्र प्रयोग गर्नु पर्यो। अब यदि कसैलाई टोकिहाल्यो भने चाहिँ तुरुन्तै नजिकैको स्वास्थ्य चौकी अथवा अस्पताल चाहिँ पुग्नु पर्यो। अब विषालु नै हुनसक्छ, नर्मल टाइपको सर्प पनि हुनसक्छ, नन पोइजनस। अब विषालु भयो भने चाहिँ विदिन अब एक घन्टाभित्र नै एन्टिस्नेक भेनम लगाइहाल्नुपर्छ, नत्र भने त अब जे चाहिँ हुन्छ फेरि पोइजनस हो भने त एपिएफ टिम अथवा आर्मी पुलिस जाँदाखेरि चाहिँ हाम्रो पिपी नै लगाएर गइरहेको छौँ। त्यो पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट, त्यसमा चाहिँ बुटदेखि लिएर हेड कभर सबै हुन्छ, फेस सिल्डहरू। तर अब यहाँ साधारण जनताहरू जाँदाखेरि चाहिँ चप्पल गाडी नै भएर खाली खुट्टै गएको देखिन्छ, उहाँहरू जाने त्यहाँ जाने सिसा ढुङ्गा माटो किला जेले पनि खुट्टाहरू काटेर चाहिँ धेरै आइरहनु भयो, त्यस्तो केस पनि हामीले एकदम धेरै हेरिरहेको छौँ। अब त्यसको लागि वर्षौँलाई चाहिँ बुट लाएर जानु पर्यो, अनि अब ग्लोभ्स पनि त्यो पातलो ग्लोभ्स होइन कि रबर ग्लोभ्स लायो भने चाहिँ अब दह्रो किला सिला समाउँदाखेरि पनि नकाटिने, त्यस्तोहरू चाहिँ अलिक विशेष ध्यान दिनु पर्यो। अर्को भनेको चाहिँ अब त लासहरू नि गल्न सर्न थालिसक्यो, त्यसबाट चाहिँ दुर्गन्ध फैलिएर अरू अरू हावा एयरबोन डिजिज भन्छौँ त्यो फैलिन सक्छ, त्यसको लागि चाहिँ मास्क लगाएर हिँड्नु पर्यो।
5: घरभित्रका सामान निकाल्दा बाक्लो पन्जा, बुट, हेड कभर र मास्क लगाएर मात्र जानुहोस्। सर्प वा विषालु किराले टोकिहालेमा नजिकै रहेका स्वास्थ्य संस्थामा गइहाल्नुहोस्। नुवाकोटमा बाढी प्रभावितका लागि चप्पल जुत्ता लत्ता कपडा जस्ता सामानहरू खाँचो परेको छ। अहिले खाद्यान्नको भने धेरै समस्या नरहेको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले बताउनुभयो।
6: अहिले नुवाकोटमा राहत चाहिँ पर्याप्त मात्रामा आएको छ र त्यसमा अधिकांश चाहिँ खाद्य आइटमहरू छ, दाल चामल, अब नुन भयो, दालमोठ भयो, चिउरा भयो, त्यस्तै गरेर अब

0: बिस्कुटहरू धेरै छ, त्यस्तै नन फुड आइटममा पनि अब कपडाहरू पनि आएको छ, त्यस्तै गरेर अब महिलाहरूको लागि चाहिने जुन सेनिटरी प्याडदेखि लिएर त्यो अन्य कुराहरू पनि आएको छ, भित्र लगाउने वस्त्रहरू, त्यस्तै गरेर औषधिहरू पनि आएको छ। बेसिक निडका कुराहरू लगभग सबै आएको छ, तर अलिकति बढी खाद्य आइटम बढी छ, जुत्ता चप्पल अलि कम आएको अवस्था छ, अनि त्यसपछि बच्चाहरूको लागि चाहिने जुन अब खेल टोय भन्छ नि टोय प्ले त्यस्तो भइदियो भने अलि राम्रो हुने अवस्था छ, अनि त्यो त्यस्तै गरेर त्यो प्याडका कुराहरू भए होइन त्यो आउँदा राम्रो। अर्को चाहिँ कस्तो छ भने यो कतिपय अलि बत्तीको सुविधा नभएको ठाउँमा सोलारहरू त्यो भइदियो भने मान्छेहरूले एउटा उज्यालो पनि हुने र मोबाइलहरू चार्ज गर्नको लागि आवश्यक पर्ने ती सोलार आइटम र अब रसुवा जिल्लाको समेत त्यहाँबाट रात बितन गर्नुपर्ने भएको हुनाले त्यहाँको हकमा चाहिँ तपाईँको जेनेरेटर भयो सोलार भयो अलि बढी आवश्यक पर्ने र सम्भव छ भने कतिपय ठाउँमा चाहिँ यो ड्रोनको प्रयोग गरेर ड्रोन मार्फत चाहिँ हामीले चाहिँ खाद्यान्नहरू ओसार पर्ने हुन्छ, त्यसको लागि ड्रोन आइटमहरू पनि आवश्यक पर्ने एउटा त्यो देखियो छ। सबैलाई दालमुट चिउरा त्यो मात्रै दिँदा उनीहरूलाई त फेरि बच्चाहरूलाई न्युट्रिसन नपुग्ने हुन्छ, बुढाबुढीलाई अब सबैको दाँतहरू नहुने त्यो हुन्छ, त्यसो हुँदाखेरिमा कतिपय चाहिँ त्यो सातुको आइटमहरू त्यस्तो कतिपय अब खाना नपाउने पनि हुन्छ कतिपय मान्छेहरू होइन, त्यसलाई चाहिँ यो यो नट्स आइटमकै काजु साजु त्यो किसमिसहरू त्यस्तोहरू भइदियो भने न्युट्रिसन पुग्छ बच्चाहरूलाई, यो उमेरमा न्युट्रिसन पुगेन भने पछिसम्म त्यसको दुर्गामी असर पर्छ भन्नुहुन्छ डाक्टर साहबहरू।
1: तपाईँ रसुवा जिल्लामा हुनुहुन्छ र राह चाहिएको छ भने जिल्ला प्रशासन कार्यालयमा खबर गर्न सक्नुहुन्छ। सडक बिग्रिएको, टेलिफोन सम्पर्क राम्रो हुन नसकेका कारण कतिपय ठाउँमा राहत नपुगेको हुन सक्छ। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारी,
2: हामीले समस्या चाहिँ यहाँबाट डिस्प्याच गरेर जहाँ हाम्रो कनेक्टिभिटी छैन त्यहाँ पुर्याउन चाहिँ अलिकति समस्या भइरहेको छ। थोरै छ हाम्रो हेली, एउटा हेलीले थोरै क्वान्टिटीमा मात्रै बोक्ने भएको कारणले त्यही कोल्डी सटलहरू गर्नुपर्ने अवस्था छ। रुन्जेबाट ढुवानीको चाहिँ अलिकति असहजता छ किनभने हाम्रो रोड कनेक्टिभिटी छैन, रोड कनेक्टिभिटी भएको भए ठुलो मार्गमा एकैचोटि राज पुर्याउन सक्ने अवस्था हुन्थ्यो, त्यो नभएपछि अलिकति त्यो सडक सञ्जाल नभएको ठाउँमा त्यही कोल्डी सटल गर्नुपर्ने थोरै क्वान्टिटीमा मात्रै पटक पटक जानुपर्ने भएर चाहिँ अलिक ठुलो परिणाममा हामीले राज डिस्ट्रिब्युसन गर्न सकेका छैनौँ। तर बाई रोड पुग्ने जति पनि एरियाहरू छ त्यतातिर चाहिँ लगभग हामीले चाहिँ रात पुर्याइसकेको अवस्था छ, स्टक छ सफिसियन्ट होइन तर अपर्याप्तता पनि होइन। त्यसले पालिकासँग पनि कोर्डिनेसन गरेर अब उत्तर गएर कालिका गाउँपालिकाले लेट अस नो भन्ने तरिकाले अलिकति हामीलाई जानकारी मात्रै गराउने, बाँकी चाहिँ सबै त्यहाँ म्यानेज गर्ने गरिरहेको भएको छ, राम्रो कोर्डिनेसन छ। अब गोसाकुण्डा गाउँपालिकाको आफै पालिका एकदमै धेरै क्षतिमा छ, दुई नम्बर वडा कार्यालय सहयोग भएको छ, पाँच नम्बर वडा कार्यालय सहयोग भएको छ, कार्यालय स्टाफ आउट भएको छ होइन, वडा सिओहरू हुनुहुन्न, मिसिङ हुन्छ, उपाध्यक्ष मिसिङ हुनुहुन्छ, धेरै यो अलिक ठुलो क्षति भएर यहाँ चाहिँ अलिकति समस्या भएको छ, नत्र स्थानीय तहहरूले राम्रो कोर्डिनेट गर्नुभएको छ। अब सधैँभरि हेली मार्फत पठाउन सक्छ भन्दा पनि सस्टेनेबल हुने गरी चुइन झुलुङ पिल अथवा सडक सञ्जाल जोड्न सकिन्छ कि भन्ने कुरामा अलिक धेरै फोकस भएको पछिल्लो समय।
1: तपाईँलाई कुनै समस्या परेमा जिल्ला प्रशासन कार्यालय रसुवाको सम्पर्क नम्बर 010-540-131 र 010-5400-19 अथवा पैसा नलाग्ने नम्बर 1234 खबर गर्न सकिनेछ। आज राति र भोलि बाढी प्रभावित जिल्लामा पानी पर्ने मौसमविदले बताएका छन्। रसुवा र नुवाकोट जिल्लाको मौसम बारेमा बुझेर मात्र यात्रा गर्न वरिष्ठ मौसमविद विभूति पोखरेलको सुझाव छ।
3: रसुवाको धेरै ठाउँमा मध्यमसम्मको वर्षा हुन सक्ने र एक दुई ठाउँमा भारी वर्षाको पनि सम्भावना रहेको छ दिउँसोलाई, त्यस्तै गरी रातिको कुरा गर्नु पर्दा पनि मध्यमसम्मको वर्षा हुन सक्ने र एक दुई ठाउँमा चाहिँ भारी वर्षाको पनि सम्भावना रहेको छ। धादिङको कुरा गर्ने हो भने पनि धादिङको पनि धेरै ठाउँमा मध्यमसम्मको वर्षा दिउँसो र बेलुकालाई र एक दुई ठाउँमा चाहिँ भारी वर्षाको सम्भावना रहन्छ। नुवाकोटमा पनि नुवाकोटका केही ठाउँहरूमा चाहिँ मध्यमसम्मको वर्षा र एक दुई ठाउँमा भारी वर्षाको सम्भावना छ दिउँसो र राति। त्यस्तै गोर्खाको कुरा गर्ने हो भने पनि धेरै ठाउँमा मध्यम वर्षा र एक दुई ठाउँमा भारी वर्षाको चाहिँ सम्भावना रहेको छ, यो चाहिँ दिउँसो र राति दुवैलाई।
1: मौसम बारे बुझ्न पैसा नलाग्ने फोन नम्बर 1155 फोन गर्न सक्नुहुन्छ र विभागको आधिकारिक वेबसाइट र फेसबुक पेज नेपाल वेदर फोरकास्टमा पनि हेर्न सक्नुहुनेछ।
4: रसुवा बाढीपछि चीनमा फँसेका नेपाली धमाधम स्वदेश फर्किँदै हराएकाहरूको भने खोजी तीव्र पारिएको छ। सुरुङभित्र 121 जना मात्रै फँसेको सेनाको भनाई छ। बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगेको प्राधिकरणको दावी छ। र जापानमा भारी वर्षापछि पहिरोको जोखिम उच्च भएको छ, आपतकालीन चेतावनी जारी गरिएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो।
5: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
6: अहिले रातिको 8 बज्यो।

0: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
0: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
0: स्वाद मात्र होइन प्रेम पस्कने।
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
6: मेरो तोला जान्दछैन, पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
8: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
11: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
12: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
11: भयो दाइ।
13: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
14: मन

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
1: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गएकी त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ, भगवान्ले दिएको औषधि त्यो कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गरे, 8-9 लाख खर्च गरे, काठमाडौँ आएर खर्च गरे। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: त्यो सरसँग गएर यस्तो यस्तो समस्या सचार अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक आनन्द मार्ग चितवन, मोबाइल 98555 50934।

0: ओहो, मुसा कुदिरहेछ हेर्नु त।
1: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
0: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
1: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
0: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
1: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौँ, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौँ, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
0: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सुतिलो बिहान पनि छ।
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
6: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यही गइरहेको डेकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
8: सक्षम फर्निचर, गैडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
9: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
10: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
9: ल ल, गएर तुरन्त बुक गरिहाल है।
11: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
8: गैडाकोट फन पार्क, गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 9862124337।
12: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सूचना। नन्दन सामुदायिक वन उपभोक्ता समूहको मिति 2083/5/15 बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग फारम यही मिति 2083/5/31 सम्मका लागि म्याद थप गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारीका लागि अनुरोध गरिन्छ। नन्दन सामुदायिक वन उपभोक्ता समूह, गैराकोट 6, 8 र 9।
13: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
14: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
13: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: भूकम्प जहिले पनि जान सक्छ। भूकम्प आएको बेला के गर्ने त?
1: नआतिने, यदि घरभित्र भयो भने ढोकामा उभिने, टेबुल वा खाटमुनि बस्ने, भत्किन सक्ने झ्याल नजिक नबस्ने, झ्यालबाट नआम फाल्ने, भुइँतलामा छौँ भने नआत्तिकन तुरुन्त बाहिर निस्कने।
0: यदि घर बाहिर भयौँ भने बिजुलीको लाइन र भवन नजिक नबस्ने, दायाँ बायाँ अग्ला साँगुरा घर छन् भने नजिकैको घरमा ढोकामा गएर उभिने, सवारी साधन चलाएको अवस्थामा भने तुरुन्त सुरक्षित स्थानमा जाने र सवारीलाई रोक्ने।
1: भूकम्पीय सुरक्षाका लागि समुदाय नै अघि सरौ।
0: साधन ज्ञान सिप र भवन संहिताको अधिकतम प्रयोग गरौ।
2: सडक आवागमनको लागि हो। यदि तपाईँले यसको दुरुपयोग गरी यसमा अवरोध वा क्षति पुर्याउनु भएमा तपाईँकै कारणले दुर्घटना हुन गई कसैको ज्यान जान वा अङ्ग भङ्ग हुन सक्छ।
3: त्यसैले एक उत्तरदायी नागरिकको हैसियतले सडक सुरक्षित बनाउन सहयोग गर्नुहोस्, सचेत नागरिकको परिचय दिनुहोस्।

0: देशको पूर्वी राज्य साक्सनी अनहाल्टमा दक्षिणपन्थी एएफडी पार्टीको निर्णायक जितपछि जर्मन चान्सलर फ्रिडरिख मेट्सले जर्मनीले दलीय राजनीतिमा ठूलो हलचल बेहोर्नु परेको बताएका छन्। बिल्ड समाचार पत्रिकाले प्रकाशित गरेको प्रतिक्रियामा मेट्सले चुनावी नतिजाले आफ्नो दल सीडीयूको जरा हल्लाइदिएको भन्दै ठूलो समीक्षा गर्नुपर्ने औल्याए। कम्तीमा 44% मत हासिल गरेको छ, जुन बहुमतले अलि कम छ। जितप्रति खुसी व्यक्त गर्दै एएफडीका नेता एलिस बाइडलले आगामी सङ्घीय निर्वाचनमा कम्तीमा 40% मत हासिल गर्ने लक्ष्य रहेको बताएका छन्। भोटे कोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुने मानिसहरूको सम्झनामा नेपालले आज राष्ट्रिय शोक मनाइरहेको छ। शोकक्रममा नेपालभरिका सरकारी कार्यालय र विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्दै भदौ 10 गतेको बाढीमा परि ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्। जलवायु परिवर्तनको मारमा परिरहेका नेपाल सहितका देशका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्दै उनले भने,
1: म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।
0: नेपालका राष्ट्रपति रामचन्द्र पौडेल। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परेर आजसम्म कम्तीमा 1355 जनाको मृत्यु भएको पुष्टि भएको छ भने हजारौँ मानिस अझै सम्पर्कविहीन छन्। रुस र उत्तर कोरियाले दुई देशको सीमा वारपार गर्न सकिने मोटर गुड्ने पहिलो पुल औपचारिक रूपमा खुला गरेका छन्। 1 किलोमिटर लामो उक्त पुल प्रशान्त तटदेखि केही किलोमिटर मात्र टाढा छ। युक्रेनका मानवाधिकारवादी समूहहरूले उक्त पुल भएर दुई देशबीच सैनिक सहायता सामग्री ओसार पसार गर्ने माध्यम बन्न सक्ने भन्दै चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग 3 चरणको वार्ता गरेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कूटनीतिलाई अघि बढ्न दिन मिलेर काम गर्न जरुरी रहेको बताएका छन्। कुनै ठोस नतिजाबारे केही उल्लेख नगरी जेलेन्स्कीले छलफल युक्रेनको हवाई प्रतिरक्षा आवश्यकतामा केन्द्रित भएको उल्लेख गरे। उनले युक्रेनका साझेदारहरूलाई कुन कुरा फलदायी हुनेछ भन्ने कुरा थाहा रहेको भन्दै त्यो कुरा सरदयाम अघि नै आवश्यक रहेको बताए। र उत्तर कोरियाका नेता किम जङ अनले आफ्नो मुलुकको नौसेना परमाणु अस्त्र सम्पन्न फौज बन्नुपर्ने बताएका छन्। काङ कोन नामक एउटा विध्वंसक युद्धपोत बनाउन निर्देशन दिने क्रममा उनको यो अभिव्यक्ति आएको हो। गत वर्षको मेमा सञ्चालनमा ल्याउन खोज्दा उक्त युद्धपोत आंशिक रूपमा डुबेको थियो। उत्तर कोरियाको पश्चिमी तटमा 3 महिना अघि उनले सोही प्रकृतिको अर्को युद्धपोत बनाउन निर्देशन दिएका थिए। यो बिबिसी नेपाली सेवा हो।
2: साँझपखमा तपाईँलाई स्वागत छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण जलविद्युत आयोजनाका विभिन्न संरचनाहरूमा फँसेका भनिएकाहरूको उद्धार प्रयास निरन्तर जारी रहने नेपाली सेनाले जनाएको छ। ती आयोजनाका सुरुमा सयौँको सङ्ख्यामा मानिसहरू फँसिरहेको र उनीहरूको उद्धारमा ढिलाइ भएको भन्ने टिप्पणी र गुनासोका बीच सेनाले भनेको छ अझै पनि आशा मरेको छैन। राष्ट्रपतिले पनि आज राष्ट्रका नाममा सम्बोधन गर्दै सम्पर्क विहीनहरूको खोजी र उद्धार निरन्तर जारी रहने बताएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा ज्यान गुमाएका

0: जो हामीले स्लाइडमा देखाएँ, त्यो टनेलभित्र फसेका व्यक्ति होइनन्, परियोजनासँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने आरआरी 121 जना मात्रै टनलभित्र पसेको चाहिँ तथ्य देखिन्छ।
1: सरकारले उद्धारमा ढिलाइ गरेको र हात झिकेको जस्ता आरोपहरू सार्वजनिक भएका थिए, तर सहायक रथी थापा भन्छन्,
0: जबसम्म सम्पूर्ण टनल ब्रेक थ्रो हुँदैन त्यतिन्जेलसम्म यो जारी नै रहन्छ, र अर्को कन्डिसन होइन सरकारले नै अब नगर्ने भन्ने निर्णय गर्छ अथवा प्राधिकरणले नै पुग्यो नभन्जेलसम्म हाम्रो खोजी जारी नै रहन्छ र हाम्रो आशा अहिलेसम्म पनि मरेको छैन।
1: उनले उद्धार कार्यमा भोग्नु परेको जटिलता देखाउन बाढी अघि र पछिका नक्सा, तस्विर तथा भिडियो फुटेजहरू पनि प्रस्तुत गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले पनि उद्धार र खोजी निरन्तर जारी रहने बताएका छन्। देशवासीको नाममा सम्बोधन गर्दै उनले कतिपय विषयमा सरकारलाई सचेत तुल्याउन लक्षित ठानिएको अभिव्यक्ति पनि दिएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रपति पौडेलले उद्धार र राहतमा संलग्न सबै व्यक्ति, संस्था र संगठनहरूको प्रशंसा गरेका छन्। अन्तर्राष्ट्रिय समुदायप्रति पनि सहयोगको निम्ति आभार प्रकट गरेका राष्ट्रपति पौडेलले आफन्तहरू सम्पर्कविहीन भएको पीडामा रहेकाहरूलाई आश्वस्त पार्दै भने,
2: परिवारका सदस्य तथा साथीभाइहरूको खबरको प्रतीक्षामा रहनुभएका सबैलाई म खोजी तथा उद्धार कार्य निरन्तर रूपमा जारी रहनेछ भन्ने कुरामा स्वस्थ पार्न चाहन्छु।
1: उद्धार, खोजी र राहत वितरणमा संघीय सरकारले स्थानीय र प्रदेश तहसँग समन्वय नगरेको भनी आलोचना भएको थियो। सरकारले त्यसको खण्डन गरिसकेको छ। राष्ट्रपति पौडेलले भने,
2: सरकारबाट राज्यका स्थानीय लगायत सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्ने म विश्वास व्यक्त गर्दछु।
1: पीडामा परेका नागरिकले असन्तुष्टि र आक्रोश व्यक्त गर्दा सत्ता पक्षकै व्यक्तिहरू उल्टै उनीहरू विरुद्ध खनिने गरेको भन्दै आलोचना भएको थियो। प्रधानमन्त्री बालनले एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश पीडा व्यक्त गर्ने माध्यम भएको बताउँदै त्यसलाई संयमतापूर्वक सुन्नुपर्ने बताएका थिए। राष्ट्रपति पौडेलले पनि त्यही प्रसङ्ग दोहोऱ्याउँदै भनेका छन्,
2: पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा होइन समाधानका लागि प्राप्त महत्त्वपूर्ण संकेतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु।
1: सम्बोधन अघि आजै राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्र पुगेका थिए। सरकारका अनुसार ती जिल्लाका होल्डिङ सेन्टरमा 3500 भन्दा धेरै विस्थापितहरूले आश्रय लिइरहेका छन्। राष्ट्रपतिले तीमध्ये केहीसँग भेट पनि गरेका थिए भन्छन् नुवाकोटबाट हाम्रो संवाददाता शक्तिमाया तामाङ।
3: आज नुवाकोटको बट्टार कभर्ड हलमा राष्ट्रपति रामचन्द्र पौडेल अवलोकनको लागि आउँदै गरेको खबरसँगै आफूहरूमा खुसीको तरङ्ग छाएको त्यहाँ बस्दै आएका पीडितहरूले बताए। होल्डिङ सेन्टरमा रहेका एकजना महिला र एकजना पुरुषले पीडितहरूको अवस्था र जिज्ञासा सहित राष्ट्रपति समक्ष राख्ने गरी तयारी रहेकोमा राख्न नपाएको भन्दै उनीहरूले गुनासो गरेका छन्। बुद्धिमान तामाङ,
4: राष्ट्रको बाबु भइसकेपछि हामीलाई चाहिँ केही आसन पाउँछ कि भन्ने आशा थियो, केही निराश नहोस् भनेर केही जानकारीहरू दिन्छ कि भन्ने आशा थियो। उहाँको एउटा वक्तव्य सुन्नु पाएन, हामी पिरोमा बसेको मान्छेलाई केही शान्त दिन्छ कि भनेर अपेक्षा गरेका थिए। सुरक्षा कर्मीले घेर उहाँ आउनुभयो, जानुभयो।
3: होल्डिङ सेन्टरमा आएका राष्ट्रपति रामचन्द्र पौडेलले आफूहरूको बारेमा जिज्ञासा राखेको सन्तमाया तामाङले बताए। उनले भनिन्,
5: राष्ट्रपतिजीले चाहिँ तपाईँहरूलाई कागजलाई के भाषा भनेर सोध्नुभयो। हामी परिवार चाहिँ सकुशलै छौँ, सम्पत्ति चाहिँ अब केही पनि छैन, सबै भौतिक चाहिँ केही पनि छैन, क्षति भइसक्यो भनेर भन्यौँ। हामीले कहिले चाहिँ आमा बुवा घुम्यो, दाजुभाइ घुम्यो, दिदी बहिनी घुम्यो भनेर भन्नुभयो सबैजनाले। सबैको दुःख देख्नुभयो, रोइ गराइ थियो त्यहाँ सबैजना, अनि त्यही भएर बोल्न सक्ने माहौल पनि भएन।
3: अवलोकन पश्चात बाढी प्रभावितहरूको पुनस्थापना सम्बन्धमा पक्कै बोल्नुहुन्छ भन्नेमा आशावादी रहेको पीडितहरू बताउँछन्। घर परिवार गुमाउँदाको पीडामा आज राष्ट्रपति शिविरमा आउँदै गरेको कुराले उत्साहित रहेको बताउँदै सुख बहादुर तामाङले भने,
6: बाढी पीडितलाई सुरक्षित ठाउँमा यस्तो गर्छु भन्ने भन्छु होला भन्ने शब्द राख्छु होला भन्ने चाहिँ लागेको थियो, तर उहाँ आउनुभयो। अब बिस्तारी हुँदैछ, अब बिस्तारी हुन्छ भनेर चाहिँ जानुभयो।
3: सरकारले समयमा नीति तयार गरेर राहत वितरण, अनुदान, पुनस्थापना लगायत विषयलाई तदारुकता साथ काम गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: अब अन्तिम विषय, बाढीले निम्त्याएको विपदमा महँगी र अभावको मार खेप्न बाध्य भएको नागरिक गुनासो बढ्दो छ। काठमाडौँमा एलपी ग्यास हात पार्नु विलासिता जस्तो भएको छ। पसल पिच्छे चामल, दाल र तरकारीको मूल्य फरक फरक तोकिएको पाइन्छ। चिनीको भण्डारण धेरैतिर रित्तिएको बताइन्छ। एक उपभोक्तावादी संस्था कन्ज्युमर आई नेपालकी सभापति विमला खनाल भन्छन्,
7: हुन त सरकार बनेदेखि अहिले

0: अगस्तसम्म चाहिँ विपद अगाडिसम्म चाहिँ चामलमै 22.2% बढेको थियो है. अहिले चाहिँ अब के छ भनेदेखि एकाएक यो विपदपछि 120 रुपियाँको चिनी 140 रुपियाँ भएको छ मौकाको फाइदा उठाएर. जिरा मसिनो चामललाई हेर्ने हो भने 2400 बाट 2700 पुगेको छ. यो 12.5% चाहिँ बढेको देखिन्छ. उपभोक्ता चाहिँ एकातिर बाढी पहिरो होइन यस्तो विपदको उसमा चाहिँ नि घडीमा रोजगारी गुमाएका छन्, घरबार विहीन भएका छन्. अब यस्तो अवस्थामा पनि व्यापारीहरूले यो मौकाको फाइदा उठाएर यतिखेर नै हो हामीले चाहिँ फाइदा लिने भनेर विभिन्न बहानामा अब विपद त छँदैछ होइन त्यत्रो अब बारी गयो घरबार बिन भए अब कृष्णवीरमा पनि पहिरो आयो यसको फाइदा उठाएर अहिले नाजायज यसको उपभोक्तालाई थोपरिराखेको अवस्था छ.
1: जस्तो अब काठमाडौँमै पनि कृष्णवीरको बाटो रोकिए पनि अर्को वैकल्पिक बाटोबाट अब ग्यास बाहेक त अरू आइरहेकै छ होइन ग्यास पनि सिलिन्डर बाहिर भराएर ल्याउने भनिएको छ. अब यो किन भइरहेको छ त यो
0: ग्यासको हेर्नुहोस् न ग्यासको गाई जात्रा भएको छ. ग्यासमा अब सरकार साक्षी बसेर व्यवसायीहरूले मनोमानी गरेको अवस्था छ. किन भन्दाखेरि सरकार ल्याउन सक्छ नि त हरेक अब ढुवानीहरू त्यसलाई दैनिक अत्यावश्यक वस्तुमा पर्छ क्या ग्यास खाद्यान्न भन्ने कुराहरू चाहिँ यो मान्छे बाँच्नको लागि नभई नहुने कुरा आधारभूत आवश्यकताको वस्तु हो. यसलाई कम्तीमा पनि सरकारले गम्भीर भएर विभिन्न अब छ नि त सेनाको गाडी छ सेनाका ट्रकहरू छन् होइन त्यसमा राखेर रा राशन ग्यासहरू ढुवानी गर्न सकिन्छ नि त. वैकल्पिक बाटो प्रयोग गर्नु पर्यो. कृष्ण भीरमा गयो त के भयो त अरू बाटाहरू छैनन् त्यो प्रयोग गर्नु पर्यो. एकातिर घरबार विहीन भएको छ मान्छे परिवार विहीन भएको छ यति दुःखद घटना छ यस्तो अवस्थामा राज्यले दैनिक अत्यावश्यक वस्तुहरूको आपूर्तिमा यस्तो सङ्कट ल्याउँछ भनेर हामी सोचेको थिएनौँ. युवा जोस जाँगरका साथ आएको छ यसले चाहिँ राम्रो काम गर्छ हिजोका गरेका गति कमी कमजोरीहरू गर्दैन भनेर विश्वासका साथ अत्यधिक बहुमत दिएर यो सरकार ल्यायो तर सरकार चाहिँ कता कता अलमलमा परेको जस्तो देखिएको छ.
1: तपाईँले भन्नु पनि जुन अत्यावश्यक छ
0: अस्त व्यस्त भयो अहिले उपभोक्ताको दैनिक जीवन अस्त व्यस्त भयो मूल्य वृद्धि अत्यधिक भयो बजार अनुगमन फितलो भयो बजार अनुगमन एकाङ्की भयो. हेर्नुहोस् अब एकातिर यो चाहिँ चपेटामा परेका छन् सारा चाहिँ नि मान्छेलाई बाँच्नै चाहिँ गाह्रो भइरहेको अवस्था छ त्यसमाथि मूल्य वृद्धि यति थोपरिएको छ फेरि कृत्रिम अभाव यो ग्यासमा होइन 40,000 मेट्रिक टन अब ग्यासले पुग्ने ठाउँमा 1,00,000 मेट्रिक टन आइसक्यो भन्छ अब आँखामा छारो हालेको कि के हो कि जनताले यो नपाएर इन्डक्सन प्रयोग गर्नु परेको छ दाउरा बाल्न थालिसकेका छन्. हेर्नुहोस् काठमाडौँमै बसेर मान्छेलाई यो जिउ नै धौधौ भइसकेको छ. अब राज्य नभएको सरकार नभएको चाहिँ नि महसुस चाहिँ आम उपभोक्ताले गर्न थालेका छन्।
1: अघि तपाईँले भन्दै हुनुहुन्थ्यो यो अत्यावश्यक सामग्री यो ग्यास अब यो चामल राशन अब यो कुरा अब यो अत्यावश्यक सामग्रीको जुन अलिकति सङ्कट पर्दा राज्यले जस्तो रणनीति लिनुपर्ने हो के त्यो लिइरहेको छैन भन्न खोज्नु भएको?
0: छँदै छैन किनभने हामीले धेरै पटक भनेको छौँ सरकारका व्यक्तिहरूसँग संसदीय समितिमा गएर ल यो चाहिँ नि तपाईँहरू चाहिँ अब बर्खा आउँदैछ चाडबाड आउँदैछ अब यो सङ्कट हुनसक्छ कालो बजारी हुनसक्छ कतिसम्मलाई स्टक छ के हो रणनीति उपभोक्तालाई चाहिँ माग र आपूर्तिलाई सन्तुलनमा कायम गर्नको लागि के छ त भन्ने कुरा प्रश्नहरू हामीले राखेको छौँ. उहाँले सक्छौँ गर्न सक्छौँ भनेर आश्वासन दिनुभएको थियो आज खोइ त त्यो आश्वासन पुरा भएको.
2: उनी थिइन् उपभोक्ता अधिकार कर्मी विमला खनाल प्रदीप बस्यालसँग कुरा गर्दै. हवस् त यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ. भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौँ. त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
3: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612-2437.
4: अहिले रातिको 9 बज्यो.
5: हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल. म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
6: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको, रङको हिसाबले दाना छुट्याइएको, एकै साइजको दाना भएको, भात कहिल्यै गिलो नहुने, आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
7: उत्पादक जयश्री फुड्स प्राली, गैंडाकोट 9, नवलपरासी।
8: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
9: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
8: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
9: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63-412, खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
10: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ, सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलपरासी बर्दघाट, सुस्ता पूर्व।
11: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
12: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
13: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
14: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
15: सर्जरी सम्बन्धी सेवा,
14: हाड जोडी सम्बन्धी सेवा,
15: स्त्री तथा प्रसूति रोग सेवा,
14: बाल रोग सेवा,
15: न्युरो सर्जरी सेवा,
14: न्युरो साइकेट्रिक सेवा,
15: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
13: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
16: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
17: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो ऱ्याम्ड अर्थ प्रविधिको रिसोर्ट।
18: बगैचा एडभेन्चर रिसोर्ट,
17: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँझ, थारू सांस्कृतिक नृत्यको साथ
18: बगैचा एडभेन्चर रिसोर्ट,
17: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू: अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह, पार्टी, व्रतबन्ध, सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
18: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैंडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।

0: Ekse, jednasm lovca.
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
2: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिनपछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
1: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
2: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
1: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
2: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर।
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
2: कतिजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गएकी त्यो मैले पुरा पाएँ।
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
2: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई चाहिँ आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि चाहिँ कुनै बनावटी होइन, यो एकदम सत्य हो।
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
2: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गरे, 8-9 लाख खर्च गरे, काठमाडौँ आएर खर्च गरे। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
2: त्यो सरसँग गएर यस्तो समस्या सचर अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
1: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
2: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, यहाँ फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि देखिने निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
0: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98555 9934।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
4: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
5: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
5: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
6: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन। यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्रि।

विद्युताम सम प्रभ मृगवती स्कंदस्थितम वेशनम कन्या भी करवल खेत विलस दस्ता विरा सेवितम हस्ते शक्र गदा शिक्षित पिशका सापम गुणम तर्जनीम विभ्राण मनलापिकाम शशिधराम दुर्गाम त्रिनेत्राम भजे। देवी भगवती मौलकालिका का चरण में हार्दिक नमन। तपाईंको अन्तरजिलमा विद्यमान आत्मस्वरूपी परमात्मालाई नमस्कार। मध्य नेपालको उत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुति कार्यक्रम आराधनामा तपाईंलाई हार्दिक स्वागत गर्दछु। म कृष्णमणि, प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरुणका साथमा आजको यो सुखद व्यवसायमा तपाईँ हामी यद्यपि यात्रा गरिरहेका छौँ, धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमलाई यहाँले प्रत्येक दिन यो शुभ बिहानको 5 बजेदेखि सुन्दै आउनु भएको छ। आउनुहोस् कार्यक्रमको श्रीगणेश गरौँ। आजको पञ्चाङ्गसँग सम्बद्ध जानकारीबाट आज मिति 2083 साल भाद्र 23 गते मङ्गलबार, तदनुसार सेप्टेम्बर 8 तारिक सन् 2026 अहिले भाद्रपद कृष्ण पक्षको द्वादशी तिथि, द्वादशीको घडी बेला रहेको छ 20:05 जसको अवधि हुनेछ अपरान्नको 1:48 सम्मको। यसै गरी 30 नक्षत्र रहेको छ 27:53, यसको अवधि भने सायङ्कालको 4:55 सम्मको हुनेछ। साथै परिग्रह योग छ, करणमा तैतिल एवं गरकरण रहेको छ, आनन्दादिगमा प्रवर्ग योग छ, कर्कट राशिमा चन्द्रमाको अवस्थिति अहोरात्र नै रहेको छ, दिनमान 31:13 रहेको छ, सूर्योदय बिहान 5:46 हुँदैछ भने सूर्यास्त साँझ 6:15 हुनेछ। आज प्रदोष व्रतमको दिन रहेको छ र साथै शिक्षा तथा साक्षरता दिवस पनि आज नै रहेको छ। यस महत्वपूर्ण पुण्यमय दिवसलाई स्वागत गर्दै आउनुहोस् भक्त साधक। सर्वप्रथम वर्णाक्षर समामनायमयी भगवती देवीको उपासनाको सन्दर्भसँग जोडियौँ र सम्पूर्ण देवी शक्तिका रूपमा हामी भगवती मौलकालिका देवीलाई नै उपासना गर्ने गर्दछौँ, किनकि हाम्रो स्थानीय शक्तिमयी भगवती देवी मौलकालिकाकै अस्तित्ववान अवस्थामा तपाईँ हामी रहेका छौँ। आफ्ना इष्ट देवता, कुलदेवता, स्थान, ग्राम देवताहरूलाई सम्मान गरिसकेपछि बल्ल अन्यत्र विशिष्ट उपासनातर्फ अगाडि बढिन्छ भन्ने नियमअनुसार हामी आफ्नै स्थानीय शक्तिमयी माता भगवती देवी मौलकालिकाको उपासनाको सन्दर्भसँग जोडिँदैछौँ। आउनुहोस् भक्त साधक, यो ऐतिहासिक धार्मिक पर्यटकीय दृष्टिबाट निकै महत्त्व राख्ने पवित्र भूमिमा तपाईँको उपस्थिति रहोस्। मन वचन कर्मले उपासना गरिनु भएकी देवी भगवती सबैको हित एवं कल्याण गर्नुहुन्छ। उनी कल्याणमय माताका चरणको उपासना गर्दै हामी श्रद्धा आस्था भक्तिपूर्वक भगवतीमा सेवाभाव अर्पण गर्दछौँ। आफ्ना विभिन्न आँटे ताकेका कामहरू पूर्ण हुन् भनेर भगवती देवीमा उपासना गर्ने यो लामो परम्परा हो, जहाँ भगवती देवी साक्षात शक्तिमय हुनुहुन्छ। यहाँका स्थानीय भक्त अग्रणीहरूले भगवती देवीको सपनामा दर्शन प्राप्त गरेपछि नै यस स्थलमा खोजी अनुसन्धान हुँदाखेरि यो पवित्र स्थल पत्ता लागेको हो, जुन कुरा इतिहास साक्षीका रूपमा रहेको छ। हामी पनि उनै शक्तिमयी माता भगवती देवीको उपासना गरी श्रेय प्राप्त गरौँ, कल्याण प्राप्त गरौँ। यहाँलाई यो जानकारीमूलक सन्देश निवेदन गर्दै र देवी भगवतीका चरणमा यी शब्द सुमनहरू अर्पण गर्दै अबको क्रममा पनि हामी सुन्दैछौँ भगवान श्री गणेशको यो भजन।

सुन्दै हुनुहुन्थ्यो कर्णप्रिय आवाजमा यो सुमधुर भक्ति गायन। यहाँलाई स्वागत गर्दछु कार्यक्रममा। भक्त साहब, हामी महाभारतको प्रसङ्गको लामो श्रृङ्खलासँग जोडिरहेका छौँ यतिखेर। हुन त महाभारतका प्रसङ्गहरूलाई हामीले चर्चा गर्ने भने वर्षौँ भन्दा पनि बढी दिन जान सक्छन्। कार्यक्रमका वर्षौँ दिनसम्म यिनै भित्रका विषयवस्तुको उपादेयता र सान्दर्भिकताकै चर्चा गर्दामै हाम्रा दिनहरू जानेछन्। हामी त्यति लामो श्रृङ्खलामा जोडिने त पक्कै पनि छैनौँ। केही यसका महत्त्वपूर्ण पक्षहरूलाई मात्रै हामी चर्चा गर्दै रहेका छौँ यतिखेर। महाभारतका हरेक विषयवस्तुहरू हाम्रा लागि महत्त्वपूर्ण छन्। यो कुरा त यहाँलाई पहिले पनि निवेदन गरिसकेकी छौँ। प्रातर द्युत प्रसङ्गेन मध्याह्ने स्त्री प्रसङ्गत रात्रौ चौर प्रसङ्गेन कालो गच्छति धीमता। एउटा बडो गजबको व्यङ्ग्यात्मक हास्यात्मक सुक्ति रहेको छ। यसै सुक्तिबाट आजको यो व्यवसायीलाई उठानको क्रममा अगाडि बढाएँ। प्रातर द्युत प्रसङ्गेन बुद्धिमानजनहरू विद्वानजनहरू बिहानै जुवा खेलेर मध्याह्नमा स्त्री प्रसङ्गबाट र रातिमा चोरीका कुराहरूबाट आफ्नो दिन रात र बिहान यापन गरेका हुन्छन्, बिताएका हुन्छन्। बिहान जुवाको प्रसङ्गबाट बिहानीको समय बिताउँछन्। दिउँसो स्त्रीका गुणगानहरूको कुराबाट समय बिताउँछन्। रात्रिमा चोरका गुणगान गरेर समय बिताउँछन् भन्नेभित्र यति धेरै गहिरो व्यङ्ग्यात्मकता लुकेको छ नि, जसमा अप्रस्तुत प्रशंसा भनिन्छ। जसलाई प्रशंसालाई प्रस्तुत नगरिकन गाली गरे जस्तो गरेर व्यक्त गरिएको प्रातर द्युत प्रसङ्गेन बिहानी विद्वानहरू बुद्धिमानहरू जुवाको प्रसङ्गले समय बिताउँछन् भन्नुको अर्थ, जुवाको कारणबाट हुन पुगेको महाभारतको युद्धका प्रसङ्गहरू जहाँ भगवान् श्रीकृष्णका दिव्य चातुर्यपूर्ण चरित्रले भरिभराउ छन्, परिपूर्ण छन्, त्यस्ता प्रसङ्गहरूबाट नखेलौँ भन्दा भन्दै पनि खेलेर आफ्नो सर्वस्व गुमाउने, राजपाठ धन दौलत सम्पूर्ण कुरा गुमाउने जुवाको प्रसङ्ग, जहाँ युधिष्ठिर लगायतकालाई नखेलौँ नखेलौँ भनेर सुझाव आउँदा आउँदै पनि ती सुझावहरूलाई नटेरिकन वास्ता नगरिकन अगाडि बढ्दाखेरि त्यो हालत भयो। बिहान त श्रीकृष्णका दिव्य चरित्र पाण्डवहरूका सच्चरित्रमा आधारित कथाहरू सुनेर विद्वानहरूका सज्जनहरूका समय शेष हुन्छन् भन्ने कुरालाई जुवा खेलेर समय बिताउँछन् भनिएको हो। कति मिठो भनाइ छ, कस्तो व्यङ्ग्यात्मक अप्रस्तुत प्रशंसा, गाली गरे जस्तो गरेर भरमार रूपमा प्रशंसा गरिएको छ। मध्याह्नमा स्त्रीका प्रसङ्गले भनेको कुनै नारीका सौन्दर्यको वर्णन गरेर दिन बिताउँदैनन्, यो अर्थ होइन यसको। यसको अर्थ हो स्त्रीको प्रसङ्ग विशेष गरी आउने भनेको रामायण जस्तो उत्कृष्ट महाकाव्य, महाभारत जस्तो विकिपिडिया अथवा इन्साइक्लोपिडिया, यसभित्रका रहस्यहरू खतलेर दिउँसोमा रामायण जस्तो उत्कृष्ट आदिम महाकाव्यका रस धाराहरू, भक्ति धारा, ज्ञान धारा, वैराग्य धारा, यिनै धाराका अमृतमय तत्त्वलाई पान गर्दै समय बित्छन्। रात्रो चौर प्रसङ्गेन, राति स्वरका कथा भनेर रात्रिकालीन समय व्यतीत गर्छन् विद्वानहरू। अब यसको अर्थ के होला त? भक्त साधक, तपाईँले अनुमान गरिसक्नु भयो, धेरै जसो चोरी चकारीका लीलाहरू गरेर भक्तलाई आनन्द दिने त्यस्तो लीला बिहारी को छ? तपाईँ हामी सबैको मन भगवान श्रीकृष्णका चरणमा पुगिसक्यो। माखन चोरीका विविध लीलाहरू गरेर साथीहरूलाई, गोको गोपिनीहरूलाई, यहाँका पिता माताहरू सबै सबैका मनलाई फुरुङ्ग पार्दै, दङ्ग पार्दै विभिन्न किसिमका बाल लीला किशोर लीला गर्नुहुने भगवान् श्रीकृष्णका प्रसङ्गहरू सुन्दा सुन्दै, छलफल गर्दा गर्दै र तीभित्र डुबिल्की लगाउँदा लगाउँदै रात्रिको कैयौँ भाग बितेर जान्छ विद्वानहरू। यसैबाट पनि बोध हुन्छ महाभारतीय कथा कति रसिक छ, कति लोकप्रिय छ भन्ने कुरो आउनुहोस्। यो सम्पूर्ण महाभारतको तारतम्य रचन हुने भगवान् श्रीकृष्णलाई सम्झना गर्दै एउटा मिठो भक्ति गायन श्रवण गर्छ।

सुन्दै हुनुहुन्थ्यो कर्णप्रिय आवाजमा यो सुमधुर भक्ति गायन। यहाँलाई स्वागत गर्दछु कार्यक्रममा। भक्त साधक जन्मेजयका भाइहरूलाई जुन श्राप परेको थियो त्यसबाट गुरु सेवा गरेर गुरुका अनुकम्पाद्वारा सबैले कल्याण प्राप्त गर्छन् भन्ने प्रसङ्गहरू श्रवण गर्दै गुरु सेवाको महिमा सुनेका थिए जन्मेजयका भाइहरूले। अब यसै प्रसङ्गमा कद्र र विनताको सृष्टिक्रमका कुराहरू अर्को प्रसङ्गमा उल्लेख गरिएका छन्। वास्तवमा महाभारत सृष्टि स्थिति यहाँका समग्र कुराहरूको चिन्तनका बारेमा लेखिएको शास्त्र हो। त्यसैले यहाँ सृष्टिका सभ्यताका कुराहरू आउँछन्। सृष्टिको सभ्यतामा यस्ता यस्ता अवस्थाहरू आए जहाँ धेरै जटिलभन्दा जटिल अवस्थाहरू पनि आएका थिए भन्ने प्रसङ्गमा वेदव्यासले रचना गर्नुभएका प्रसङ्गहरूलाई सम्पूर्ण सनकादि ऋषिश्वरलाई सुतजीले बताउँदै हुनुहुन्छ। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं तपोजयं उदीरयत्। जयम भनेको महाभारत, महाभारत ग्रन्थलाई पहिला भगवान् श्रीनारायण, त्यसपछि नरनारायण दुवैलाई, सरस्वती भगवतीलाई अनि व्यास भगवान्लाई नमन गरेर महाभारतको प्रसङ्ग सुरु गर्नु भन्ने किसिमको उल्लेख पाइन्छ। जहाँ सनकादि ऋषिश्वरहरूलाई सुतजीले श्रवण गराउँदै हुनुहुन्छ सृष्टिका आदिम कालको अवस्था, किनकि सृष्टिबाट नै हरेक कुराहरूको प्रारम्भ बिन्दु अगाडि बढ्दछ। यसैबाट नै संसारका समग्र वस्तु चर्चाको सन्दर्भ जोड्न सकिन्छ। कुनै समयमा यही सृष्टिका क्रममा जब देव सृष्टि, मनुष्य सृष्टि, दानव सृष्टि हुन पुग्यो त्यतिखेर कुनै बेलाको प्रसङ्ग हो। संसारबाट अमृत तत्व हराएपछि समुद्र मन्थनको तयारी गरियो। समुद्र मन्थनका लागि देव र दानवहरू, जुन दितिका पुत्रहरू हुन्, दितिका पुत्र दानवहरू, अदितिका पुत्र देवताहरू, यी दुवै एउटै पिताका सन्तान हुन्। वास्तवमा देवत्व र दानवत्व भन्ने कुरो धेरै टाढाको कुरो होइन, एउटै नाताभित्रका हुन्, एउटै तावलाभित्रका मानिन्छन् देवता र दानव। दानव आफैमा खराब होइन, दानवभित्र भएको दानवता, दानवीय दुर्गुण र दुर्भावना नै खराब हो। वास्तवमा तपाईँ हामी सबैभित्र हुन्छ, दानवीपन पनि हुन्छ, देवत्व पनि हुन्छ। जब हामीमा राम्रा विचार, राम्रा उद्देश्यहरू, त्यसै अनुरूपका सत्कर्महरू हुन्छन् त्यतिखेर हामी देवता बन्छौँ। जब हामीमा खराब विचार आउँछन्, खराब तत्त्वबाट हामी उत्प्रेरित हुन्छौँ र खराब कर्मै प्रवृत्त बनिन्छ। रिस, राग, डाह, मोह, छल, कपट, हत्या, हिंसा जस्ता कुराहरू आउँछन् त्यतिखेर हामीभित्रै दानवत्व आउँछ र हामीलाई दानवतामा परिणत गरिदिन्छ। यही दानवत्व नआओस्, असत्य नआओस्, सधैँ सत्यको चिन्तन होस् भनेर नै सत्य रूपी ग्रन्थ महाभारतको चिन्तन गर्नु परेको हो, जुन आज पनि उत्तिकै सान्दर्भिक छ। यो सान्दर्भिकतालाई दानव र देवताको उदाहरण दिएर जुन प्रस्तुत गरिएको छ महाभारतमा, यो तपाईँ हाम्रा लागि कति मननीय विषयवस्तु छ। यो मननीय विषयवस्तुका माध्यमबाट हामी महाभारतको उपादेयता, महाभारतको सान्दर्भिकता, अहिलेको समसामयिक बोधिता कति छ भन्ने कुरा यसैबाट प्रश्न हुन्छ। फेरि हामी आगामी श्रृङ्खलामा यो विषयवस्तुलाई लिएर जोडिनेछौँ। अहिले भने समयको विदाईका साथसाथै हामी पनि यस कार्यक्रमबाट विदाई हुँदैछौँ। यस अवधिभर रहेर साथ दिनुहुने तपाईँलाई धन्यवाद। प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरूणलाई धन्यवाद। धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमको माध्यमबाट तपाईँको जीवन सुखद बनोस् भन्ने प्रार्थना देवी भगवती मौलकालिकाका चरणमा अर्पण गर्दै आजका लागि कार्यक्रमबाट म कृष्णमणि पनि बिदा हुन्छु। शुभ प्रभातम्। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्ति।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
4: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
5: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
4: ल ल, गएर तुरन्त बुक गरिहाल है।
6: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
7: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
9: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
9: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
10: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
11: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
10: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
12: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 उपरासी, फोन 0785012-26, वेबसाइट www.maulakalika.org.np।
13: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
14: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
15: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
16: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
17: सर्जरी सम्बन्धी सेवा,
16: हाड जोडी सम्बन्धी सेवा,
17: स्त्री तथा प्रसूति रोग सेवा,
16: बाल रोग सेवा,
17: न्युरो सर्जरी सेवा,
16: न्युरो साइकेट्रिक सेवा,
17: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ECG, EEG, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
15: थप जानकारीको लागि सम्पर्क MPI नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 0656-25514 र 5255517।
18: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।

0: खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण दैनिकमा छापिएको भगवानलाई चढाएको भेटी बाढी पीड़ित राहत कोषमा शीर्षकको शुभ समाचार।
1: भगवान श्रीकृष्णप्रतिको आस्थाले चढाइएको भेटी अब विपदमा परेका नागरिकको जीवनमा सहयोगी बन्ने भएको छ। विराटनगरमा शनिबार राति सम्पन्न 59 औं श्री राधाकृष्ण रथयात्राका क्रममा श्रद्धालु भक्तजनबाट संकलन भएको 2,82,000 रूपियाँ भोटेकोशी बाढ़ी पीड़ितको राहतमा प्रयोग गरिने भएको हो। रथयात्रा सकिएपछि संकलित भेटी रकम आइतबार बिहान गणना गरिएको थियो। श्री राधाकृष्ण रथयात्रा मूल समारोह समितिका संयोजक कैलाश रेग्मीका अनुसार रथयात्राका क्रममा भक्तजनबाट उक्त रकम संकलन भएको हो। समितिले यसपटक रथयात्रामा संकलित भेटीलाई धार्मिक प्रयोजनमा मात्र सीमित नगरी विपदमा परेका नागरिकको सहयोगमा लगाउने निर्णय गरेको छ। संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिने संयोजक रेग्मीले बताए।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
6: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
7: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
8: यो हो नेपाली रेडियो,
9: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। जेएनजी आन्दोलनको एक वर्ष, परिवर्तन भयो आशा अनुरूप काम भएन शीर्षकमा खबर छ। एक वर्ष अघि सड़कमा निस्किएको जेएनजी पुस्ताले केवल सरकारसँग मात्र नभई राज्य सञ्चालनको पुरानो शैलीमाथि नै प्रश्न उठाएको थियो। सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध यसको तत्कालिक ट्रिगर बनेको थियो भने गहिरो बेरोजगारी, नातावाद, कृपावाद र राज्यको अनुत्तरदायी चरित्र यसका मूल संरचनागत कारण थिए। गत वर्ष भदौ 23 र 24 गते निराशाबाट आक्रोशित युवाको त्यो आवाज केही घण्टामै सड़कबाट सत्ताको केन्द्रसम्म पुग्यो। त्यसपछि नेपालमा जे भयो त्यो सामान्य सरकार परिवर्तन मात्र थिएन, त्यसले नयाँ पुस्तालाई सुशासनको भारी बोकाएर सत्तामा पुर्यायो। नयाँ पुस्ताले सुशासनको त्यो महँगो भारी सफल रूपमा गन्तव्यमा पुर्याउला कि परम्परागत राजनीतिको चक्र व्यूमा फस्ला, यसबारे समीक्षा पनि हुन थालेको छ। राजनीतिक विश्लेषकहरू नयाँ पुस्ताको सरकारले गर्न खोजेका कतिपय विषयमा अलमल देखिए पनि नियमित नियतमा प्रश्न उठाइहाल्ने बेला नभएको तर्क गर्छन्। अहिलेको सरकारमा काम पनि हुटहुटी प्रस्फुटन भइराखेको र हिजोको तुलनामा सक्रिय पनि देखिएको राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउँछन्। सरकारका काम युवाहरूको सोच अनुसार पनि छैन, निराशा जन्मन पनि दिएको छैन। उनी भन्छन् कतिपय कुराहरूमा परिपक्वताको खाँचो देखिन्छ, कतिपय विषयमा कम बुझेको देखिन्छ, तर नियतमा शंका देखिन्न। सरकार बनेको 2 वर्षसम्म आलोचना गर्न नहुने पनि उनको भनाइ छ। उनका अनुसार कूटनीतिक विषयमा प्रश्न गर्न सकिन्छ, लगानीको वातावरण बन्न नसकेको विषयमा प्रश्न गर्न सकिन्छ, रोजगारी सृजनाको विषय पनि अघि बढेको देखिँदैन। कमजोरी सच्याउँदै अघि बढ्न सरकारलाई उनी सुझाव दिन्छन्। उनका अनुसार भोटेकोशी बाढीको विपदमा जुन ढंगले रकम उठेको छ त्यो सकारात्मक छ। प्रतिनिधि सभा मात्र युवाको अरू निकाय सबै पुरानैको हुँदा एउटा खुट्टाले मात्रै स्ट्रेन्थ लिन सक्दैन, त्यसकारण नै सरकारले काम गर्न नसक्छ देखिन्छ। भ्रष्टाचार नियन्त्रण गर्न हिजोका सबै खराब भनेर एक्सनमा जाँदा झन कठिन हुने नयाँ र पुराना पुस्ताको वैचारिक लडाई समेत देखिएको अहिलेको अवस्थामा सरकार सफल हुन संसदमा मात्र नभई अन्य निकायमा पनि उहाँहरूको बाहुल्य हुनुपर्ने विश्लेषण गरिएको छ। त्यस्तै जेएनजी आन्दोलनका शहीद अभिषेक चौलागाईका पिता दिनेश त्यति बेला नेपाल प्रहरीमा जागिरे थिए, उनी अहिले त्यहाँ छैनन्, राजीनामा दिएर बसेका छन्। नेपालमा गत वर्षको भदौ 23 र 24 गते जेएनजी आन्दोलन भएको थियो। नेपाल प्रहरीले जुन दिन निर्दोष मेरो छोरा अभिषेकलाई गोली हानेको थाहा पाएँ। त्यही दिनदेखि मैले प्रहरीको जागिर छोडिदिएँ। उनले भने, छोरा मारिएको बेला म नेपाल प्रहरीमै बसेर कसरी काम गर्न सक्थेँ र उनका अनुसार आन्दोलनका बेला उनी भक्तपुरको नगरकोटमा ड्युटीमा थिए। त्यस्तै तिनवटै प्रतिवेदन अलपत्र उपशीर्षकमा पनि खबर छ, मुलुकमा भ्रष्टाचार र व्यतिथि अन्त्य गरी सुशासन कायम गर्न जेएनजी युवाले गरेको आन्दोलनको एक वर्ष पुगेको छ। गत वर्षको भदौ 23 र 24 गते भएको आन्दोलनको बलमा तत्कालीन सरकार अपदस्थ भयो, नयाँ चुनावी सरकार बन्यो र नयाँ सरकारको सिफारिसमा तत्कालीन प्रतिनिधि सभा विघटन भए चुनाव मिति तोकियो। आन्दोलनका क्रममा 76 जनाको ज्यान गयो। सरकारी सम्पदा धरोहर र निजी सम्पत्तिमा तोडफोडसँगै आगो लगाइयो। छानबिनका लागि बनेका तिनवटा आयोग समितिका सिफारिस सरकारले कार्यान्वयन नगर्दा आन्दोलनमा ज्यान गुमाउनेका परिवार र घाइतेमाथि अन्याय भएको छ भने देशको बहुलीय धरोहर र संरचनामा आगो लगाउनेले पनि उन्मुक्ति पाइरहेका छन्। यसबाट जेएनजी आन्दोलन विषयमा तथ्य बाहिर ल्याउन नचाहेको समेत प्रष्ट भएको छ। जेएनजी आन्दोलनको एक वर्ष परिवर्तन भयो, आशा अनुरूप काम भएन शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: अन्नपूर्ण पोस्टले जेएनजी विद्रोहको एक वर्ष, सत्ता फेरियो, शासनको शैली फेरिएन शीर्षकमा खबर छापेको छ। सामाजिक सञ्जाल प्रतिबन्धको विरोधबाट शुरू भएको जेएनजी आन्दोलनले ठिक एक वर्ष अघि काठमाडौँका सड़क तताएको थियो। भदौ 23 र 24 गते हिंसात्मक बनेको सोही आन्दोलनको रापले तत्कालीन सरकार अपदस्थ भयो। वर्षौंदेखि कायम राजनीतिक संरचना हल्लायो, युवा पुस्तालाई राज्य सत्ताको केन्द्रमा पुर्यायो। आन्दोलनको जगमा सत्ता फेरियो, सांसद फेरिए र नयाँ अनुहारहरू सिंहदरबार पुगे। तर जुन सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणको नारामा युवा सड़कमा उत्रिएका थिए, त्यसको व्यवहारिक अनुभूति आम नागरिकले अझै गर्न सकेका छैनन्। एक वर्ष अघिको भदौ 23 र 24 गतेको समय नेपाली राजनीतिक इतिहासमा एउटा अभूतपूर्व र त्रासदीपूर्ण मोड़का रूपमा दर्ज भएको छ। सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने र राज्यका हरेक निकायमा व्याप्त भ्रष्टाचार अन्त्य हुनुपर्ने माग राखेर युवाहरू सड़कमा उत्रिएका थिए। तर प्रदर्शनले तीव्र रूप लिँदै जाँदा परिस्थिति नियन्त्रण बाहिर गयो। प्रदर्शनका क्रममा राज्य पक्ष र आन्दोलनकारीबीच भएका हिंसात्मक झडपमा परि 76 जनाले ज्यान गुमाए। मारिएका मध्ये 12 जनाको शवको अहिलेसम्म पनि शनाखत हुन सकेको छैन। संविधानविद निलाम्बर आचार्य भन्नुहुन्छ, भत्किसकेको संविधानलाई पुनः ट्र्याकमा ल्याएर संवैधानिक व्यवस्थाको पुनर्स्थापना गरिएको छ भने बहुमतको सरकार बन्नै सक्दैन भन्ने भ्रम गलत साबित भएको छ। यता ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष भरत थापा भन्नुहुन्छ, पछिल्ला केही महिनामा ठूला भ्रष्टाचारमा जिम्मेवार व्यक्तिको प्रत्यक्ष संलग्नता नदेखिए पनि साना साना विषय र सार्वजनिक सेवा प्रवाहका अनियमितता भने चलिरहेका छन्। जेएनजी विद्रोहको एक वर्ष, बलियो सरकारको कमजोर सेवा प्रवाह भन्दै अन्नपूर्ण पोस्टले छापेको खबर हो यो। जेएनजी विद्रोहको एक वर्ष, सत्ता फेरियो, शासनको शैली फेरिएन शीर्षकमा।
0: सत्ता बदलेका जेएनजी घाइते र शहीद परिवार सोध्छन् हाम्रो भविष्य कहिले बदलिन्छ शीर्षकमा खबर छ। कालीमाटी स्थित स्पार्क केयर हेल्प अस्पतालको बेडमा पल्टिरहेका सर्लाइका राकेश महतोको एउटै सपना छ, चुरुक्क उठु अनि टुकु टुकु हिँडेर घर जान सकु। भ्रष्टाचार विरुद्ध आवाज उठाउँदै सड़कमा उत्रेका उनी सुरक्षाकर्मीको गोली लागेर घाइते भएपछि एक वर्षदेखि अस्पतालको सयामै छन्। तत्कालीन सरकारले केही सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि 23 भदौ 2083 भएको जेएनजी आन्दोलन र 24 भदौको प्रदर्शनमा 76 जनाले ज्यान गुमाए भने 2638 जना घाइते भए। तिनै घाइते मध्येका 25 वर्षीय महतो आफैलाई सोधिरहन्छन्, अब त्यसै गरी उठेर हिँड्न सक्ने कहिले होला। घाइते भए लगत्तै उनको कोखा भन्दा मुनिको भाग चल्दैनथ्यो। म जिउँदो लास जस्तै थिएँ, राकेशले आफूमा आएको परिवर्तन सुनाउँदै भने, अहिले त आफै ह्विलचेयरमा बसेर गुड्न सक्ने भएको छु। जेएनजी आन्दोलन अघि कमर्स क्याम्पसमा स्नातक पढिरहेका उनी लोकसेवाको तयारी समेत गरिरहेका थिए। घरको आर्थिक स्थिति कमजोर भए पनि राकेशको सोच थियो, भाइलाई जसरी पनि पढाएर सरकारी जागिरको लायक बनाउँछु। तर देशमा व्याप्त भ्रष्टाचार, नातावाद र कृपावादका कारण उद्वेग भइसकेका दाजुभाइ गत वर्षको 23 भदौमा सँगै सड़कमा उत्रिएका थिए। शान्तिपूर्ण आन्दोलन भइरहेको समयमा 12:30 बजेपछि अचानक गोलीको आवाज सुनिन थाले। संसद भवन अगाडि अर्का प्रदर्शनकारी दैलेखका दिपेन्द्र बस्नेतको टाउकोमा सुरक्षाकर्मीको गोली लाग्यो। त्यो देखेर उनलाई हामी बचाउन गयौँ, त्यही बेला पछाडिबाट सुरक्षाकर्मीले फायर गर्यो, मलाई कोखामा गोली लाग्यो र ढले महतोले सम्झे। गोली उनको कोखाको दाहिनेतिरबाट छेडेर देब्रेतिर पुगेर अड्किएको थियो। त्यस दिन गोली लागेर ढलेका महतोको तीन दिनपछि मात्र होस आयो। जति बेला उनीहरू जस्ता जेनजीले गरेको आन्दोलनको बलमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने प्रक्रिया अघि बढिसकेको थियो। उच्च स्तरीय कार्यदल गठन गरी राहत, क्षतिपूर्ति, निशुल्क स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श, निशुल्क शिक्षा, रोजगारी, सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने सम्झौता र प्रतिबद्धतालाई सरकारले व्यवस्था गरेकोमा जेएनजी आन्दोलनका घाइतेहरू आक्रोशित भएका छन्। सत्ता बदलेका जेएनजी घाइते र शहीद परिवार सोध्छन्, हाम्रो भविष्य कहिले बदलिन्छ? शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: जेएनजी अगुवा उपार्जन चामलिङका अनुसार जेएनजी आन्दोलनको एक वर्ष नेपालका लागि र अझ विशेष गरेर युवा नेतृत्वको लागि ठूलो परीक्षा जस्तो रह्यो। जेएनजी मुभमेन्टपछि प्रश्न, आलोचना र मुद्दासहित सड़कमा आएको पुस्ताले मुलुकलाई नयाँ दिशानिर्देश, नयाँ आदर्श र नयाँ सन्देश दिएको थियो। उनी भन्छन्, बितेको एक वर्षमा आफ्नै निर्देशन, आदर्श र आदेशप्रति कति इमान्दार र जिम्मेवार देखियौं भन्ने कुरा आफैले आफैलाई परीक्षा लिएको जस्तो भयो। आन्दोलनपछिको एक वर्ष नयाँ पुस्ताका लागि आफैले उठाएका आदर्श, मुद्दा र प्रतिबद्धताप्रति कति इमान्दार र जिम्मेवार रहन सकियो भन्ने परीक्षणको समय बनेको छ। जेएनजी दिवसका सन्दर्भमा जेएनजी अगुवा चामलिङले यस्तो बताएका हुन्। एक वर्ष अघि आजकै दिन अर्थात 23 भदौमा काठमाडौँका सड़कमा जेएनजी युवा जम्मा भएका थिए। त्यसबाट शुरू भएको आन्दोलनले सत्ता बदल्यो अनि नयाँ ढंगको राजनैतिक परिस्थिति सिर्जना गर्यो। यसको स्मरणमा सरकारले सार्वजनिक विदा नै दिएको छ। जेएनजी आन्दोलनको जगमा भएको निर्वाचन र निर्वाचनपछिको सरकारका सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाका नजरमा जेएनजी आन्दोलनको प्रमुख मुद्दा सुशासन थियो, अर्थात जेएनजी आन्दोलनमा युवा भीड़ले प्रश्न, सामाजिक सञ्जाल बन्दको विरोध मात्रै गरेका थिएनन्। उनीहरूले भ्रष्टाचार नियन्त्रण, सुशासनका साथै राज्य कसका लागि हो भनेर प्रश्न समेत गरेका थिए। जेएनजी आन्दोलनको एक वर्षका उपलब्धिहरू यस्ता छन्, पुराना दलको वर्चस्वमा धक्का, संसद र सरकारमा युवाको वर्चस्व, सड़कको आवाज, मतादेशमा रूपान्तरण, सबै दलमा पुष्टान्तरणको बहस तीव्र, राजनीतिको केन्द्रमा युवाको मुद्दा र यो अवधिमा अपेक्षाहरू यथावत रहेका मुख्य मुद्दाहरू यस्ता छन्, भ्रष्टाचार नियन्त्रण भयो, सरकारी सेवा छिटो खै, युवाका लागि पर्याप्त रोजगारी कहिले, विदेश पलायन किन रोकिएन, राजनीतिक नियुक्तिमा खै मेरिटोक्रेसी, ठेक्का र सार्वजनिक खरिदमा पारदर्शी बढ्यो, राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र कति सुधारियो, यो खबरका मुख्य मुद्दाहरू हुन् यी। उपलब्धि र अपेक्षा यथावत उपशीर्षकमा पछिल्लो समयसम्म यथावत रहेका प्रश्नहरू बुदागत रूपमा छापिएको हो। बदलियो सत्ता, बदलिएन प्रश्न शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा छापिएको यो खबर हो।
0: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकायले खोज तथा उद्धार अभियानलाई निरन्तरता दिइरहेका छन्। बाढीले पुर्याएको क्षतिको गहिरो घाउ अझै निको भएको छैन, तर प्रभावित नागरिकको अर्को पीडा